सुबह प्रभात। मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, यहाँहरूले हाम्रो यस प्रसारणलाई

न्यूज ऑन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंगा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्मत 2083 साल असार महिनाको 11 गते, तदनुसार अंग्रेजी महिनाको 25 जून 2026 आज बिहिबार। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 6:32 भइसकेको छ। यस प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोतामा न्यानो अभिवादन साथै हार्दिक स्वागत जनाउँदै प्रारम्भ गर्न लागिरहेका छौं हाम्रो प्रातकालीन सेवा यसै मंगल ध्वनिबाट।

श्रोता एपीजे अब्दुल कलाम भन्नुहुन्छ, सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, सपना त्यो हो जसले तपाईंलाई सुत्न दिँदैन। हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम भक्ति प्रभात।

प्रिय श्रोता, जीवनमा धन, प्रतिष्ठा र सफलता महत्वपूर्ण भए तापनि मनको शान्ति सबैभन्दा ठूलो सम्पत्ति हो। मन शान्त भए जीवनका कठिनाईहरू पनि सहज लाग्छन्। हामीले दैनिक केही समय प्रार्थना, ध्यान वा सकारात्मक लगानी गर्यौं भने जीवन अझ अर्थपूर्ण बन्छ। अरूलाई सम्मान गर्ने, सहयोग गर्ने र सकारात्मक सोच राख्ने बानीले हाम्रो व्यक्तित्वलाई उज्यालो बनाउँछ। भगवानले दिएका हरेक दिन नयाँ अवसर हो, त्यसैले आजको दिनलाई प्रेम, करूणा र सद्भावका साथ बिताऊ। श्रोता, आजको यस पवित्र क्षणमा भक्ति, श्रद्धा, प्रेम, करूणा यही भाव बोकेको सुन्दर भजनहरू लिएर आएका छौ। अब सुनौ गायक रोमिला मुक्तानी देव कुमार दुमीको मधुर स्वरमा प्रस्तुत केही भक्तिमय भजनहरू। श्रोता, आशा छ यी भजनहरूले यहाँहरूको मनलाई शान्ति र आध्यात्मिक आनन्द प्रदान गर्नेछ। स्वीकार्नुहोस् गायक रोमिला मुक्तानको स्वरमा सजिएका केही भजनहरू।

हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति प्रभात। श्रोता, अब प्रस्तुत गर्न लागिरहेका छौं देव कुमार दोमीको मधुर स्वरमा रहेका केही भजनहरू।

श्रोता, यसै भजनका साथ कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ आज प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 आकाशवाणीको गान्तोक केन्द्रबाट

प्रस्तुत गर्नेछौ। सदाबहार हिन्दी गीतहरूले समेटिएको कार्यक्रम गोल्डन मेलोडीज 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपाली भाषामा समाचार। 7:35 विविध जानकारी र ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम प्रस्तुत गर्नेछौ। 8:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुनेछ पूर्वोत्तर समाचार। 8:40 लिएर आउनेछौ नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। 9:00 सुनाउनेछौ आकाशवाणीको गान्तोक केन्द्रबाट आजका मुख्य समाचार। 9:02 लिएर आउनेछौ कार्यक्रम चित्रांजली। 10:00 सुनाउनेछौ यसै केन्द्रबाट आजका मुख्य समाचार। 10:02 लिएर आउनेछौ आधुनिक हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुनेछ एफएम गोल्ड। श्रोता सुन्दै हुनुहुन्थ्यो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार।

हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम गोल्डन मेलोडीज। कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब अर्को प्रस्तुति लिएर आएका छौं। 1972 सालमा दर्शक सामु आएको चलचित्र स्वरबाट रहेको छ। यस चलचित्रका निर्देशक मनोज कुमार थिए भने यस चलचित्रमा मनोज कुमार, जया भारती अनि नन्दा जस्ता खप्पिस कलाकारहरूले अभिनय गरेका थिए। श्रोता स्वीकार्नुहोस् यसै चलचित्रबाट गायक लता मंगेशकर अनि मुकेशको सुमधुर स्वरमा रहेको यो गीत।

श्रोता यतिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो कार्यक्रम गोल्डन मेलोडी जसको निर्धारित समय यही पूरा हुँदछ। अब सुन्नुहोस् खरसाङ केन्द्रबाट नेपाली समाचार।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा 52 प्रगति बैठकको अध्यक्षता गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज ब्रिटेनको 3 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। 25 जून 1975 को संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइन्दैछ। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। अनि आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा 52 प्रगति बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा सड़क, बिजुली, औद्योगिक कोरिडोर र मेट्रो रेल क्षेत्रमा लगभग 30,000 करोड़को 4 प्रमुख पूर्वाधार परियोजनाहरूको समीक्षा गरिएको थियो। प्रधानमन्त्रीले भन्नुभयो, परियोजनाहरूमा ढिलाइले लागत बढ़छ र जनतालाई समयमै लाभ लिनबाट वञ्चित गर्दछ। उहाँले मन्त्रालयहरू र राज्य सरकारहरूलाई विचाराधीन मुद्दाहरूको शीघ्र समाधान र परियोजनाहरूको नियमित अनुगमन सुनिश्चित गर्न निर्देशन दिनुभयो। बैठकमा क्षयरोग, टीबी मुक्त भारत अभियानको पनि समीक्षा गरिएको थियो। प्रधानमन्त्रीले टीबी क्षयरोग उन्मूलनको लागि एआईको प्रयोगमा जोड़ दिनुभयो र एनसीसी क्याडेटहरू र मेरा भारतका स्वयंसेवकहरूलाई जनजागरूकता अभियानहरूसँग जोड़न सुझाव दिनुभयो। श्री मोदीले साइबर अपराध र डिजिटल गिरफ्तारीसँग सम्बन्धित उजुरीहरूको पनि समीक्षा गर्नुभयो। उहाँले साइबर धोखाधड़ीको रोकथाम, राज्यहरूलाई E0 FIR व्यवस्थाको कार्यान्वयनको दिशामा काम गर्न आह्वान गर्नुभयो भने एजेन्सीहरूबीच राम्रो समन्वयमा जोड़ दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न संसदीय चुनावमा विजयका लागि आर्मेनियाका राष्ट्रपति निकोल पासिनियान र उनको पार्टीलाई बधाई दिनुभएको छ। हिज दुई नेताबीच टेलिफोन वार्ता भएको थियो। प्रधानमन्त्री मोदीले मध्य पूर्वको पछिल्लो अवस्थाका बीच इरानमा फँसेका भारतीय नागरिकलाई निकाल्न आर्मेनियाले गरेको सहयोगको लागि धन्यवाद दिनुभएको छ। दुवै नेताले व्यापार, रक्षा, प्रविधि र जनस्तरको सम्पर्क जस्ता क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ़ गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज ब्रिटेनको 3 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। वाणिज्य एवं उद्योग मन्त्रालयले यो भ्रमण भारत ब्रिटेन बीच ऐतिहासिक व्यापक आर्थिक एवं व्यापार सम्झौता र अर्को महिनाको 15 तारीकमा सम्बन्धित दोहोरो योगदान सम्झौतालाई लागू हुनुभन्दा अगाडि हुन लागेको जनाएको हो। भ्रमणका क्रममा श्री गोयलले ब्रिटेनका व्यापार तथा वाणिज्य राज्यमन्त्री पीटर कालसँग उच्चस्तरीय द्विपक्ष बैठक गर्नुहुनेछ। छलफलको मुख्य उद्देश्य व्यापार सम्झौता कार्यान्वयनको तयारीमा हुनेछ। दुवै पक्षले दोहोरो योगदान सम्झौताको परिचालन रोडम्यापको पनि समीक्षा गर्ने, जसले दुई देशहरूबीच पेशेवर र व्यवसायहरूको आवागमन बढ़ाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। छलफलमा निवेश सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ। श्री गोयलले पूंजी, नवाचार र ब्रिटेन भारत मोमेन्ट विषयवस्तुमा लन्डनमा आयोजित इण्डिया ग्लोबल फोरमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। उहाँले उद्योगका नेताहरू र लगानीकर्ताहरूसँग धेरै सरकारदेखि व्यापार बैठकहरूमा भाग लिनेछन्। नागरिक उड्डयन मन्त्रालयले 22 जूनमा दिल्लीबाट अमृतसर जाँदै गरेको एयर इण्डियाको विमानलाई रनवे जाँचका कारण अमृतसर विमानस्थलमा केही समय पर्खन भनिएको थियो। मन्त्रालयका अनुसार यस क्रममा विमान केही समयका लागि राडरको निर्देशनमा पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। यो प्रक्रिया पाकिस्तानको एयर हवाई यातायात नियन्त्रण अधिकारीहरूको समन्वयमा गरिएको थियो। पछि विमानलाई दिल्लीतर्फ फर्काइएको थियो, जहाँ यसलाई सुरक्षित अवतरण गरिएको थियो। 25 जून 1975 को संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइन्दैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशभरि आयोजना हुँदै आएका छन्, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्वलाई उजागर गर्नु हो।
1: आज ही के दिन वर्ष 1975 में तत्कालीन राष्ट्रपति फखरुद्दीन अली अहमद ने संविधान के अनुच्छेद 352 के तहत आंतरिक अशांति से उत्पन्न खतरों का हवाला देते हुए राष्ट्रीय आपातकाल की घोषणा की थी। आपातकाल लागू होने के बाद कार्यपालिका को व्यापक अधिकार प्राप्त हो गए और राज्यों पर केंद्र का नियंत्रण अधिक मजबूत हो गया। अनुच्छेद 358 के तहत अनुच्छेद 19 द्वारा प्रदत्त अधिकारों, जिनमें अभिव्यक्ति की स्वतंत्रता, शांतिपूर्ण सभा करने और देश में स्वतंत्र रूप से आवागमन करने का अधिकार शामिल था, प्रतिबंध लगा दिया गया। नागरिकों को इन अधिकारों के उल्लंघन के विरुद्ध न्यायालय की शरण लेने के अधिकार से भी वंचित कर दिया गया। समाचार पत्रों पर पूर्व सेंसरशिप लागू कर दी गई और प्रेस की स्वतंत्रता की रक्षा के लिए स्थापित वैधानिक संस्था प्रेस काउंसिल ऑफ इंडिया को भी समाप्त कर दिया गया। आपातकाल लागू किए जाने के 50 वर्ष पूर्ण होने के उपलक्ष्य में संस्कृति मंत्रालय आज नई दिल्ली में वर्ष भर चलने वाले कार्यक्रमों के समापन समारोह का आयोजन कर रहा है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @airnewsgarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनले दिल्लीमा तैनात 82 देशका कूटनीतिज्ञलाई आँप उपहार दिनुभएको छ। यसमा गुजरातको गिर केशर, आन्ध्र प्रदेशको बंगनपल्ले, उत्तर प्रदेशको दशहरी र बनारसी लंगडा आँप सहित भारतका चार प्रसिद्ध प्रजातिहरू समावेश छन्। यस पहलको उद्देश्य भारतको समृद्ध बागवानी सम्पदालाई प्रदर्शन गर्नु हो। राजदूतहरूलाई सम्बोधन गर्दै श्री नवीनले फलको सांस्कृतिक महत्वलाई जोड़ दिनु भयो, जसलाई उहाँले आतिथ्य, मित्रता र भारतको कृषि विरासतको प्रतीकको रूपमा वर्णन गर्नुभयो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन की बात कार्यक्रममा देशमा आँपका विभिन्न प्रजातिहरूको बारेमा कुरा गर्नुभएको थियो। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजन गर्दैछ। कार्यशालाको उद्देश्य ग्रामीण भारतको विकास आवश्यकताहरूको लागि एआईमा आधारित समाधानहरूको बारेमा छलफल गर्नु हो। कार्यक्रममा नीति निर्माताहरू, विशेषज्ञ, उद्योग क्षेत्रका प्रतिनिधिहरू, स्टार्टअप र शिक्षाविदहरूको सहभागिता रहनेछ। ग्रामीण विकास मन्त्रालयका अनुसार कार्यशालाबाट प्राप्त सुझावले ग्रामीण विकासमा एआई को सुरक्षित र प्रभावकारी प्रयोगका लागि नीतिगत ढाँचा बनाउन सहयोगी हुनेछ। उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको लिपुलेक भएर 6 वर्षपछि भारत चीन सीमा व्यापार पुनः शुरू हुने भएको छ। 26 भारतीय व्यापारीहरूको पहिलो झुण्ड भोलि तिब्बत क्षेत्रमा प्रवेश गर्दैछ। टोलीमा 17 व्यापारी र 9 सहायक सामेल छन्। धारचुलाका उप जिल्लाधिकारी एवं व्यापार अधिकारी आशिष जोशीले व्यापारलाई सहज बनाउन भन्सार कार्यालय खोलिएको बताउनुभयो। भारत चीन सीमा व्यापार सन् 1991 पुनः शुरू भएको थियो, तर कोविड-19 महामारीका कारण सन् 2020 रोकिएको थियो। 6 वर्षपछि व्यापार सुचारू भएसँगै सीमा क्षेत्रको अर्थतन्त्रमा नयाँ गति आउने अपेक्षा गरिएको छ। जापानको उत्तरी क्षेत्रमा आज बिहान भूकम्प गएको छ, जसको तीव्रता 6

0: 9.9 थियो। जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटबाट 50 किलोमिटर टाढा रहेको थियो। टोकियोमा पनि भूकम्पको हल्का धक्का महसुस गरिएको थियो। यद्यपि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन भने हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ। भेनेजुएलाको यारकुई राज्यको युमारे शहरमा आज बिहान 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भेनेजुएलाको सान फेलिपमा 7.2 म्याग्निच्युडको भूकम्प गएको थियो। प्रारम्भिक रिपोर्टहरू अनुसार भेनेजुएलाको ठूलो भूभागमा भूकम्पको धक्का महसुस गरिएको र भूकम्पका कारण काराकसमा कयौं भवन भत्किएका छन्। आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। खेल म्यान्चेस्टर एमिरेट्स ओल्ड ट्राफोर्ड स्टेडियममा भारतीय समयअनुसार साँझ 7 बजेदेखि शुरू हुनेछ। समूह ए को 3 खेलमा हरमनप्रीत कौरको कप्तानीमा रहेको भारत दोस्रो स्थानमा छ भने बंगलादेश चौथो स्थानमा छ। यो समाचार युट्युबमा @ARKarshik मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा 52 प्रगति बैठकको अध्यक्षता गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल आज ब्रिटेनको 3 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। 25 जून 1975 संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइन्दैछ। ग्रामीण विकास विभागले आज नयाँ दिल्लीमा ग्रामीण विकासमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोगबारे राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। अनि आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 MHz मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब समय भएको छ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किमको।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी दुई फेरि पनि आज उपस्थित भएका छौं। सन्चै हुनुहुन्छ खुशबू?
1: हजुर, म त सन्चै छु। तपाईँलाई अल्छी लागे जस्तो लागिरहेछ, किन?
0: तपाईँ साँच्ची निकै दिन भयो मनको कुरा बुझ्न थाल्नु भयो है?
1: हजुर,
0: म त सम्झन्थे, मैले मात्रै बुझ्छु भने तपाईँले पनि बुझ्न थाल्नु भयो नि।
1: हजुर, अब गुरुबाट त ज्ञान त चेलाले लिनै पर्छ।
0: तर रुखमा त चढ्न सिकाइन्छ, झर्नु चाहिँ सिकाइँदैन।
1: त्यो पनि समस्या हुने रहेछ।
0: हजुर श्रोता, आज पर्यो 25 जुन र आज पनि प्रणाम सिक्किम कार्यक्रमको अङ्कमा केही रोचक घटनाहरूबारे जानकारी गराउँदै तपाईँ समक्ष हामी आइपुगेका छौं। र सर्वप्रथम कुरा गरौं भारतको प्रसंगमा। र भारतको प्रसंगमा आजको दिन के कस्ता घटनाहरू घटे यसबारे कुरा गर्दा, 1529 आजको दिन बंगाल विजय गरेर बाबर राजधानी आगरा पुगेका थिए। 1658 आजको दिन औरंगजेबले आफ्नो पिता शाहजहाँलाई बन्दी बनाएर आगरा किल्ला जेलमा थुनेका थिए। उसै गरी 1983 आजको दिन भारतले इंग्ल्याण्डमा वेस्ट इण्डिजलाई हराएर प्रुडेन्सियल वर्ल्ड कप, जो आईसीसी क्रिकेट वर्ल्ड कपको तेस्रो संस्करण थियो, सो जितेको थियो। र यो विश्वकपमा जम्मा 8 देशहरूले भाग लिएका थिए, जो 9 जुनदेखि 15 जुन 1983 खेलिएका थिए। र फाइनलमा भारतले वेस्ट इण्डिजलाई 43 रनले जितेका थिए। यसै गरी भारतको प्रसंगमा कुरा गर्दा एउटा ऐतिहासिक घटना, 1975 आजको दिन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल लगाएकी थिइन्। र आजको दिनलाई भारतमा संविधान हत्या दिवसको रूपमा पालन गरिन्छ।
1: हजुर, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आजकै दिन इमर्जेन्सी लगाएकी थिइन्। आपतकाल 25 जुन 1975 21 मार्च 1977 लागेको थियो। भारतीय इतिहासमा 21 महिनाको त्यो समय थियो जब तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सल्लाहमा तत्कालीन राष्ट्रपति फकरुद्दीन अली अहमदले भारतीय संविधानको धारा 352 अन्तर्गत आपतकालको घोषणा गरेका थिए। इमर्जेन्सी योभन्दा अघि पनि दुईपल्ट लागिसकेको थियो। पहिलोपल्ट 1962 चीनसँगको युद्धको समय अनि दोस्रो 1971 पाकिस्तानसँगको युद्धको समय। तर यो इमर्जेन्सी यी दुई भन्दा धेरै अलग थियो। यस आपतकालमा प्रेस र न्यायपालिकामा पनि प्रतिबन्ध लगाएको थियो। देशको आम मानिसहरूलाई सरकारको भरोसामा छोड़िदिएको थियो। जनताको स्वतन्त्रतामा यो कुठाराघात थियो। छिट्टै त यसको असर देखिएन।

0: तर जस्तो जस्तो समय बित्दै गयो प्रेसको स्वतन्त्रतालाई छिनियो साथै आम मानिसले धेरै कष्ट सहन परेको थियो। यो भारतको इतिहासकै सबैभन्दा कालो अध्याय मानिन्छ। भनौं हर क्षेत्रलाई दमन भएको समय थियो। यसको असर आपतकाल पछिको चुनावमा इन्दिरा गान्धीले हारको सामना गरेर भोग्नु परेको थियो।
1: हजुर, वर्ष 2024 12 जुलाईको दिन भारत सरकारले यो निर्णय लिएको छ कि अब उसो प्रत्येक वर्ष आजको दिन अर्थात 25 जूनको दिनलाई भारतमा संविधान हत्या दिवसको रूपमा पालन गरिनेछ। श्रोता अब कुरा गरौं जन्मको।
0: हजुर श्रोता, जन्मको कुरा गर्दा 1900 भारतको अन्तिम वायसराय लर्ड माउन्टबेटनको जन्म भएको थियो आजकै दिन। उनको मूल नाम हो फ्रान्सिस अल्बर्ट भिक्टर निकोलस। उनको कार्यकालमा व्यापक नौसेना कमान, भारत र पाकिस्तानको स्वतन्त्रताको निम्ति राजनयिक वार्ताहरू र सैन्य रक्षाको उच्चतम नेतृत्व सामेल थियो। 1903 चन्द्रशेखर पाण्डेको जन्म आजकै दिन उत्तर प्रदेशमा भएको। उनी प्रसिद्ध साहित्यकारहरूमा एक थिए। 1908 सुचेता कृपालिनी मजुमदारको जन्म भएको थियो। उनी एक प्रसिद्ध भारतीय स्वतन्त्रता सेनानी एवं राजनीतिज्ञ थिइन्। उनी उत्तर प्रदेशको चौथो र भारतकै पहिलो महिला मुख्यमन्त्री थिइन्। उनले भारत छोड़ो आन्दोलनको समय युवतीहरूलाई ड्रिल र लाठी चलाउन सिकाएकी थिइन्। यसरी नै जन्मको कुरा गर्दा 1975 मनोज कुमार पाण्डेको जन्म भएको। उनलाई परमवीर चक्रले सम्मानित गरिएको छ। यो सम्मान उनलाई मरणोपरान्त प्रदान गरिएको हो। पाकिस्तानसँगको कारगिल युद्ध धेरै नै कारणहरूले महत्वपूर्ण मानिन्छ। एक त यो युद्ध धेरै कठिन र अग्लो पहाड़हरूमा लड़िएको थियो जो हिउँले ढाकिएको र दुर्गम थियो। यसै युद्धको कठिन मोर्चाहरूमा एक मोर्चा खालुबारको थियो जसलाई जित्नको निम्ति कमर कसेर क्याप्टेन मनोज कुमार पाण्डे आफ्नो 1/11 गोर्खा राइफलको अगुवाई गर्दै दुश्मनसँग लड़ेर जीत हासिल गरे। तर यस समयमा नै मनोज कुमारले आफ्नो प्राणको बलिदान दिएका थिए। यस समय उनी मात्र 24 वर्षका थिए। उनको देशप्रतिको गम्भीर समर्पणलाई हामी कहिले भूल्ने छैनौं भन्दै जन्मदिनमा क्याप्टेन मनोज कुमार पाण्डेलाई नमन गर्दछौ। जन्मकै कुरा गर्दा 1974 आजकै दिन जन्मेकी हुन् हिन्दी फिल्मका प्रसिद्ध अभिनेत्री करिश्मा कपूर। उनले फिल्मी करियरको शुरूआत 1992 आएको फिल्म प्रेम कैदीबाट गरेकी हुन्। यसरी नै 1951 भारतीय अभिनेता सतीश शाहको जन्म भएको। जन्मकै कुरा गर्दा आजकै दिन भारतको सातौं प्रधानमन्त्री विश्वनाथ प्रताप सिंह अर्थात वीपी सिंहको जन्म भएको हो। उनी उत्तर प्रदेशका मुख्यमन्त्री पनि रहेका थिए भने राजीव गान्धी सरकारपछि प्रधानमन्त्री बनेका विश्वनाथ प्रताप सिंहले यस पदमा 1 साल भन्दा कम्तीको समय रहेका थिए। 2 दिसम्बर 1989 10 नोभेम्बर 1990 यस पदलाई सम्हालेका थिए। विश्वनाथ प्रताप सिंह आफ्नो विद्यार्थी जीवनदेखि नै राजनीतिमा रूचि राख्ने गर्दथे। उनी समृद्ध परिवारबाट थिए यसैकारण युवाकालको राजनीतिमा पनि उनलाई सफलता प्राप्त भएको थियो। उनको सम्बन्ध भारतीय कांग्रेस पार्टीसँग थियो। 1969 1971 उनी उत्तर प्रदेश विधानसभामा पुगेका हुन्। उनले उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यभार पनि सम्हाले। उनको मुख्यमन्त्री कार्यकाल 9 जून 1980 28 जून 1982 रहेको थियो। यस पश्चात 29 जनवरी 1983 उनी केन्द्रीय वाणिज्य मन्त्री बने। विश्वनाथ प्रताप सिंह राज्यसभाको पनि सदस्य रहे। 31 दिसम्बर 1984 दिन भारतको वित्त मन्त्री बनेका हुन्। उनको निधन 27 नोभेम्बर 2008 दिन 77 वर्षको उमेरमा भएको हो। आज वीपी सिंहको जन्मदिन जन्मदिनमा हामी उनलाई सम्झना गर्दै श्रद्धा सुमन अर्पण गर्न चाहन्छौं। 1924 आजकै दिन जन्मेका हुन् हिन्दी फिल्महरूको एक प्रसिद्ध 1950-60 र 70 को दशकको बलिउड फिल्म संगीत निर्देशक मदन मोहन। उनलाई मदन मोहन कोहली भनेर पनि चिनिन्छ। उनलाई फिल्म उद्योगमा विशेष गरी गजलहरूको निम्ति याद गरिन्छ। उनको जन्म इराक बगदादमा भएको थियो जहाँ उनको पिता इराकी पुलिसमा थिए। उनले आफ्नो जीवनको 5 वर्ष यहाँ बिताएका थिए। घरमा फिल्मी माहौल भएको कारण उनलाई फिल्महरूमा काम गरेर नाम कमाउन मन थियो। तर पिताको भनाईमा उनी सेनामा भर्ती भए र देहरादूनमा नौकरी शुरू गरे। उनले लखनऊको आकाशवाणीको निम्ति पनि काम गरे जहाँ उनको भेट संगीत जगतसँग जुडेका उस्ताद फैयाज खान, उस्ताद अली अकबर खान, बेगम अख्तर र तलत महबूद जस्ता हस्तीहरूसँग भयो। यसपछि उनी संगीतमा धेरै प्रभावित भएर आफ्नो सपनालाई नयाँ रूप दिन उनी लखनऊबाट मुम्बई आए। शुरूआतमा एसडी वर्मन, श्याम सुन्दर र सी रामचन्द्र जस्ता प्रसिद्ध संगीतकारहरूसँग सहायकको रूपमा काम गरे। संगीतकारको रूपमा 1950 प्रदर्शित फिल्म आँखेबाट मदन मोहन फिल्म इण्डस्ट्रीमा आफ्नो पहचान बनाउन सफल भयो।

ये दुनिया ये महफिल मेरे काम की नहीं जस्ता गीतहरू शामिल छन्। मदन मोहन जस्ता संगीतकार सायद अर्को छन्। लता मंगेशकर र मदन मोहन को साझेदारीमा धेरै राम्रा राम्रा गीतहरू दिएका छन्। यस्तैमा एक आशा भोसले संघको गीत झुम्का गिरारे आज पनि धेरै लोकप्रिय छ। उनले आँखा नै रसाउने संगीत दिएका छन्। 1965 प्रदर्शित फिल्म हकीकतमा जो मोहम्मद रफीको आवाजमा मदन मोहनको संगीतले सजिएको गीत हो कर चले हम फिदा जानतन साथियो अब तुम्हारी हवाले वतन साथियो। आज पनि यो गीतले श्रोताहरूमा देशभक्तिको भावलाई प्रगाढ़ बनाउने गर्दछ। यस्तो संगीत मदन मोहन मात्रै गर्न सक्दछन्। उनलाई 1970 प्रदर्शित फिल्म दस्तकको निम्ति सर्वश्रेष्ठ संगीतकारको राष्ट्रिय पुरस्कारले सम्मानित गरियो। उनले आफ्नो करिबन 3 दशक लामो सिने करियरमा लगभग 100 वटा फिल्महरूमा संगीत दिएका छन्। आफ्नो मधुर संगीत लहरहरूले श्रोताहरूको मनमा विशेष ठाउँ बनाउन सफल मदन मोहन 14 जुलाई 1975 दिन विश्वबाट अलग भएका थिए। उनको मृत्यु पश्चात मदन मोहनको मौसम र लैला मजनू जस्ता फिल्महरू प्रदर्शित भयो जसको संगीतको जादूले आज पनि श्रोताहरूमा मन्त्रमुग्ध गराउँदछ। त आज मदन मोहनको जन्मदिनमा हामी सम्झना गर्छौं उनकै संगीतमा रहेको यो गीतबाट।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता अब कुरा गरौं वर्ल्ड भिटिलिगो डे बारे। हजुर श्रोता, आजको दिनलाई विश्व भिटिलिगो डेको रूपमा पालन गरिन्छ। भिटिलिगो एउटा छाला सम्बन्धी रोग हो। छालामा जुन सेतो सेतो दागहरू या त भनौं थोप्ला थोप्ला विशेष गरेर शरीरका हात खुट्टा घाँटी कम्मर आदिमा निस्कन्छन् त्यसैलाई भिटिलिगो भनिन्छ। तर श्रोता, छालामा निस्किएका सबै सेता सेता दागहरू यो रोग नहुन पनि सक्छ। त्यसको लागि पहिले छाला रोग सम्बन्धी विशेषज्ञ अर्थात डर्मेटोलोजिस्टलाई देखाउन जरूरी हुन्छ। तर जसलाई पनि यस्ता शरीरका छालाहरूमा सेतो सेतो दागहरू छन् यो एउटा छाला सम्बन्धी रोग हो र यस सम्बन्धमा जागरूकता फैलाउनको लागि नै आजको दिन यो दिवस अर्थात वर्ल्ड भेटिलिगो डेको रूपमा पालन गरिन्छ। र यो दिवस सबैभन्दा पहिले स्टिभ हारागोर्डनले स्थापना गरेको भेटिलिगो फ्रेन्ड्स नेटवर्कले पालन गर्ने योजना बनाएको थियो। तर यसले साकार रूप भने तब पायो जब यस रोगले पीड़ित एक नाइजेरियन आगो मादेउसी जब भिटसेफ अर्थात भिटिलिगो सपोर्ट एण्ड अवेरनेस फाउण्डेशनका संस्थापक साथै कार्यकारी निर्देशक बनिन्। उसकै भनाईमा या त भनौं ओगो मादेउसीकै शब्दमा यो विश्व भिटिलिगो दिवस यस रोग बारेमा सतत जागरूकता ल्याउनु र यस रोगले पीड़ित विश्वका सबै व्यक्तिहरूमा आजको दिन समर्पित गर्नु रहेको छ। यो दिवस विभिन्न प्रकारले पालन गर्ने गरिन्छ। जस्तै प्रथम पल्ट 2011 भिटिलिगो अवेरनेस डेको रूपमा औ भिटिलिगो पर्पल फन्ड डेको रूपमा पालन गरिएको थियो किनभने यो पल्ट रंगहरूबाट यो दिवस मनाउने र जागरूकता फैलाउने सोच राखेका थिए। श्रोता, यो दिवस किन आजको दिन औ 25 जूनको दिन राखियो भन्दा यसको सोझै सम्बन्ध विश्वका एक महान पप गायक माइकल ज्याक्सनसित छ किनभने माइकल ज्याक्सन पनि 1986 यो छाला सम्बन्धी भेटिलिगो रोगले ग्रसित थिए र उनको मृत्यु आजको दिन औ 25 जूनको दिन 2009 भएको थियो। विश्वमा प्रथमपल्ट विश्व भेटिलिगो दिवस नाइजेरियाको सिल्भरबर्ड ग्यालेरीको आटरममा आयोजित भएको थियो। सो आयोजनामा विश्वका थुप्रै त्यस्ता रोगीहरू स्वयंसेवी संस्थाहरू यो रोग सम्बन्धका विशेषज्ञहरू मोटिभेशनल वक्ताहरू कलाकारहरू उपस्थित रहेका थिए। 2012

बीआरएफ औ बेटिलिगो रिसर्च फाउण्डेशन एउटा एनजीओ गठन गरिएको थियो जसले यस रोग विषयमा विभिन्न शोधहरू उपचारका पद्धतिहरू दवाईहरू अनि रोगीहरूका लागि उपकारी योजनाहरूलाई अघि बढ़ाइरहेका छन् र विश्वमा सबै मानिसहरूको ध्यान आकर्षित गर्दै यो रोग सम्बन्धमा संयुक्त राष्ट्रको पनि ध्यान आकर्षण गर्दै वर्ष 2012 पालन गरिएको यो विश्व भेटिलिगु दिवसमा विश्वभरिका 5,00,000 मानिसहरूले हस्ताक्षर पनि गरेका थिए। त श्रोता, यसरी आज पालन गरिन्छ छाला सम्बन्धी रोग अर्थात भेटिलिगो रोगबारे विश्व दिवस।

0: यसैगरी श्रोता, प्रत्येक वर्ष 25 जूनको दिनलाई इन्टरनेशनल स्कोलियोसिस अवेरनेस डेको रूपमा पनि पालन गर्ने गरिन्छ। स्कोलियोसिस एक यस्तो शारीरिक समस्या हो जसमा शरीरको मेरुदण्ड अर्थात रीढ़को हड्डी एकातिर झुक्ने गर्छ वा भनौं मेरुदण्ड कुप्रो पर्ने गर्छ। स्कोलियोसिस रोगको प्रारम्भ सामान्यतया बालपनमा वा किशोरावस्थामा हुने गर्छ। जब शरीरको वृद्धि या बढ़त रोकिन्छ तब यो रीढ़को हड्डीको झुकाव स्पष्ट देखिन थाल्छ। कहिलेकाहीँ यो झुकाव यति बेसी हुन्छ कि रीढ़को हड्डीको एक्सरे निकाल्दा अंग्रेजीको एस अक्षर झैं देखिन्छ। यो समस्या कसरी उत्पन्न हुने गर्छ यो सठिक रूपले थाहा पाउन सकिएको छैन। यदि समय रहँदा नै यस शारीरिक समस्या स्कोलियोसिसको उपचार नगराएमा शरीरमा विकृति वा विकलांगता उत्पन्न हुन सक्छ। मेरुदण्डको हड्डीमा कुनै जन्मजात असामान्यताले गर्दा वा कुनै दुर्घटनाले गर्दा मेरुदण्डमा चोट लाग्दा पनि यो स्कोलियोसिस समस्या उत्पन्न हुन सक्छ। यदि कुनै व्यक्तिको एउटा खुट्टा सानो अर्को खुट्टा लामो भएमा पनि मेरुदण्ड कुप्रो पर्ने वा भनौं झुक्ने गर्छ। यदि स्कोलियोसिस लाग्नुको सही कारण थाहा पाइएमा, जस्तै स्लिप डिस्क भएको छ भने बेड रेस्ट गरेर खुट्टाको लम्बाई एक समान नभएमा विशेष प्रकारको अर्थोपेडिक जुत्ताहरू लगाएर यस समस्याबाट जोगिन सकिन्छ। यदि मेरुदण्डको झुकाव निरन्तर भइरहेको छ भने अर्थोपेडिक सर्जनसित परामर्श लिनु आवश्यक छ। श्रोता, स्कोलियोसिस बारे यिनै जागरूकताहरू जगाउन प्रत्येक वर्ष आजको दिन अर्थात 25 जूनको दिनलाई इन्टरनेशनल स्कोलियोसिस अवेरनेस डेको रूपमा मनाउने गरिन्छ।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता, आजको दिनलाई सी फेयर डे अर्थात नाविक दिवसको रूपमा पालन गरिन्छ। हजुर, प्रत्येक वर्ष आजको दिन 25 जूनको दिनलाई अन्तर्राष्ट्रिय समुद्री संघ अर्थात इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशन अर्थात आईएमओ र संयुक्त राष्ट्र संघद्वारा नाविक दिवसको रूपमा मनाउने गरिन्छ। हामी हाम्रो दिन प्रतिदिनको कार्यमा अनेकौं प्रकारका वस्तुहरूको प्रयोग गर्ने गर्छौं जो प्रत्यक्ष या त भनौं अप्रत्यक्ष रूपले समुद्री यात्रा तय गरेर हामी कहाँ आइपुग्ने गर्छ र यी सामानहरूलाई समुद्री मार्ग भएर हामी कहाँ पुर्याउने गर्दछ पानी जहाज चलाउने नाविकहरूले। र यही कारण 25 जूनको दिन नाविक दिवसको रूपमा नाविकहरूद्वारा विश्वको अर्थव्यवस्थामा पुर्याइएको योगदान र आफ्नो काम गर्दा नाविकहरूले उठाउन पर्ने ज्यानको जोखिमको खतराप्रति नाविकहरूलाई अभिवादन र धन्यवाद ज्ञापन गर्नको लागि आजको दिन अन्तर्राष्ट्रिय नाविक दिवसको रूपमा मनाउने गरिन्छ। नाविक दिवस वर्ष 2010 अन्तर्राष्ट्रिय समुद्री संघद्वारा 25 जूनको दिन प्रत्येक वर्ष नाविक दिवसको रूपमा मनाउने घोषणा गरेको थियो र वर्ष 2011 25 जूनको दिन प्रथम नाविक दिवस पालन गरिएको थियो। नाविकको महत्वको कुरा गर्दा अन्तर्राष्ट्रिय समुद्री संघ अर्थात इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशन अर्थात आईएमओद्वारा जारी एक आँकड़ाको अनुमान अनुसार विश्वको 90% उत्पाद भएको वस्तु पानी जहाजको सहायताले जलमार्गको माध्यमले विश्वको एक देशदेखि अर्को देशमा पठाइन्छ, जसमा यी पानी जहाज चलाउने नाविकहरूले यी उत्पादहरूलाई सुरक्षित र सुगम ढंगले गन्तव्यसम्म पुर्याउनमा ठूलो भूमिका निभाउने गर्ने गर्छ। समुद्रमा पनि यी नाविकहरूको पनि ज्यान संकटमा पर्न सक्छ, चाहे त्यो मौसमको खराबीले होस् वा समुद्री लुटेराहरूको खतराले। तर आफ्नो ज्यानलाई जोखिममा राखेर भए पनि नाविकहरू आफ्नो कार्यमा लागि नै रहेका छन्। ताजा तिनै नाविकहरूको दिवस हो।

0: र यसको साथै आजको हाम्रो समय सकिएको छ र भोलि बिहान फेरि यस्तै रोचक जानकारीहरू लिएर तपाईँहरू समक्ष हामी उपस्थित हुनेछौं। तबसम्मको लागि बिदा चाहन्छौ।
1: नमस्कार।

मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय बिहानको 8:40 भइरहेको छ। अब पालो भएको छ कार्यक्रम गीतिमालाको। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरू कार्यक्रम गीतिमालामा स्वागत जनाउँदै आजको यस बसाईमा हामी लिएर आएका छौं कलाकार प्रकाश श्रेष्ठ अनि दीपक खरेलको आवाजमा सजिएका केही नेपाली आधुनिक गीतहरू। श्रोता, कार्यक्रमको शुभारम्भ गरौं कलाकार दीपक खरेलको स्वरमा रहेको यस गीतबाट।

बिर्सिन्छ कि भनेर म त दिनहुँ आकाश हेर्छु, बादल त्यो घुम्टोभित्र तिम्रै रूप लुकेको छ। सुक्खा मेरो धरतीमा तिमी अमृत बनेर आऊ, यो प्यासी आँखाले तिम्रो बाटो कुरिरहेको छ। बादलको पनि आफ्नै नियति छ हेर साथी, अर्कैतिर बग्छ जबकि आफ्नैलाई बिजाउन खोज्छ। पिरतीको यो खेल नै यस्तै अनौठो रहेछ प्रिय, बादल छाइरहन्छ अनि मनको मौसम फेरिरहन्छ। श्रोता, कार्यक्रमलाई अघि बढाउने क्रममा अब अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं। कलाकार प्रकाश श्रेष्ठको सुमधुर आवाजमा सजिएको यो गीत

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: कहिले छिची दुर्दुर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापा र प्रदेश महासचिव अर्जुन राईले हिजो नयाँ दिल्लीमा केन्द्रीय पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतसँग भेट गरी सिक्किमको पर्यटन क्षेत्रको प्रगति र विकासबारे छलफल गरे। केन्द्रीय मन्त्रीले सिक्किमको पर्यटन सम्भावनालाई स्वीकार गर्दै राज्यको पर्यटन पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न मन्त्रालयबाट निरन्तर सहयोगको आश्वासन दिए। 27 माउन्टेन डिभिजनका जनरल अफिसर कमाण्डिङ मेजर जनरल राजेश मित्र एसएमले हिजो राजभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटवार्ताका क्रममा भारतीय सेनाद्वारा सञ्चालित मिशन सद्भावना तथा रणभूमि दर्शन कार्यक्रमहरूको प्रगतिबारे विस्तृत छलफल भएको थियो। पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी भुटियाले टासिलिङ सचिवालयमा आयोजित एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन विभागका सबै आधिकारिक कामका लागि ई अफिस वेब एप्लिकेशनको शुरूआत गर्नुभयो। नशामुक्त भारत अभियान, विकसित भारत की पहचान भन्ने विषयवस्तु अन्तर्गत लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा पाक्किम जिल्लामा हप्ताभरि जागरूकता र सामुदायिक संलग्नता गतिविधिहरू सञ्चालन गरिएको छ। जिल्लापाल पाक्किम परि विष्णोईले पाक्किम स्थित जिल्ला प्रशासनिक केन्द्रको परिसरमा वृक्षारोपण अभियानको नेतृत्व गर्नुभयो। सोरेङ जिल्लाको पुलिस अधीक्षकको कार्यालयले एक सूचना जारी गरेको छ कि सिक्किम सरकारको सड़क तथा पुल विभाग सोरेङले मानव र सवारी साधनको आवागमन सुचारू गर्न सोरेङ जिल्लाको दरमदिन उप डिभिजन अन्तर्गत 8 सीएच 2728 रहेको एनडीपी सड़कको चुधारे खोलामा रहेको स्टील पुलको पुनर्स्थापना कार्य गर्नेछ। यात्रुहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरिएको छ। रातको समयमा मुसलधारे वर्षाका कारण ओमचुङ नजिकै पहिरो गएपछि लेक्सेप गेजिङ सड़कमा सवारी साधन आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। श्रोताहरूले भने निरन्तर भारी वर्षाका कारण पहाड़को एक भाग भत्किएको छ। ठूलो मात्रामा फोहोर र हिलो सड़कमा जम्मा भएको छ, जसले गर्दा सबै प्रकारका सवारी साधनहरू आवाजवतमा अवरोध पुगेको छ। यहाँहरू सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार। सो पूरा भयो।

मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्समा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप पनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय 9:02 भइसकेको छ र अब प्रस्तुत गर्दैछौ पुराना हिन्दी चलचित्रका गीतहरूले समेटिएको कार्यक्रम चित्राञ्जली। यस कार्यक्रमको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौ पहिलो गीत चलचित्र वक्त हमारा हैबाट कलाकार कुमार सानु अनि अल्का याग्निकको सुमधुर आवाजमा रहेको यो गीत।

श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र हम दिल दे चुके सनमबाट कलाकार कविता कृष्णमूर्ति अनि एमएस सलामतको आवाजमा रहेको गीत। श्रोता, कार्यक्रम चित्रांजलि अन्तर्गत सुन्नु हुँदैछ पुराना हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् यस कार्यक्रमको अर्को प्रस्तुति, चलते चलते चलचित्रबाट कलाकार अभिजित अनि समूहको आवाजमा सजिएको गीत।

श्रोता यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र धड़कनबाट कलाकार उदित नारायण अनि अलका याग्निकको आवाजमा रहेको गीत। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम चित्रांजलि अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् यस कार्यक्रमको अर्को प्रस्तुति, दिल है कि मान त नै चलचित्रबाट कलाकार कुमार सानु अनि अनुराधा पौडेलको आवाजमा सजिएको यो गीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र साजनबाट कलाकार कुमार सानु अनि अल्का याग्निकको आवाजमा रहेको गीत। श्रोता, अब सुनाउन लागिरहेका छौं अर्को गीत, मेहुना चलचित्रबाट कलाकार केके अनि वसुन्धरा दासको मधुर आवाजमा रहेको गीत।

श्रोता यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र बीबी नम्बर वनबाट कलाकार अभिजित अनि अनुराधा पौडेलको आवाजमा रहेको गीत। श्रोता यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम चित्रांजलि अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् अर्को प्रस्तुति कुछ कुछ होता है चलचित्रबाट अलका याग्निक, कविता कृष्णमूर्ति अनि उदित नारायणको स्वरमा सजिएको यो गीत।

0: यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापा र प्रदेश महासचिव अर्जुन राईले हिजो नयाँ दिल्लीमा केन्द्रीय पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतसँग भेट गरी सिक्किमको पर्यटन क्षेत्रको प्रगति र विकासबारे छलफल गरे। केन्द्रीय मन्त्रीले सिक्किमको पर्यटन सम्भावनालाई स्वीकार गर्दै राज्यको पर्यटन पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न मन्त्रालयबाट निरन्तर सहयोगको आश्वासन दिए। 27 माउन्टेन डिभिजनका जनरल अफिसर कमाण्डिङ मेजर जनरल राकेश मिश्र एसएमले हिजो राजभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटवार्ताका क्रममा भारतीय सेनाद्वारा सञ्चालित मिशन सद्भावना तथा रणभूमि दर्शन कार्यक्रमहरूको प्रगतिबारे विस्तृत छलफल भएको थियो। पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी भुटियाले टासिलिङ सचिवालयमा आयोजित एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन विभागका सबै आधिकारिक कामका लागि ई अफिस वेब एप्लिकेशनको शुरूआत गर्नुभयो। नशा मुक्त भारत अभियान विकसित भारत की पहचान भन्ने विषयवस्तु अन्तर्गत लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा पाक्किम जिल्लामा हप्ताभरि जागरूकता र सामुदायिक संलग्नता गतिविधिहरू सञ्चालन गरिएको छ। जिल्लापाल पाक्किम परी बिस्नोईले पाक्किम स्थित जिल्ला प्रशासनिक केन्द्रको परिसरमा वृक्षारोपण अभियानको नेतृत्व गर्नुभयो। सोरेङ जिल्लाको पुलिस अधीक्षकको कार्यालयले एक सूचना जारी गरेको छ कि सिक्किम सरकारको सड़क तथा पुल विभाग सोरेङले मानव र सवारी साधनको आवागमन सुचारू गर्न सोरेङ जिल्लाको दरमदिन उप डिभिजन अन्तर्गत 8 सीएच 27-28 रहेको एनडीपी सड़कको चुधारे खोलामा रहेको स्टील पुलको पुनर्स्थापना कार्य गर्नेछ। यात्रुहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरिएको छ। रातको समयमा मुसलधारे वर्षाका कारण ओमचुङ नजिकै पहिरो गएपछि लेक्सेप गेजिङ सड़कमा सवारी साधन आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। श्रोताहरूले भने निरन्तर भारी वर्षाका कारण पहाड़को एक भाग भत्किएको छ। ठूलो मात्रामा फोहोर र हिलो सड़कमा जमा भएको छ जसले गर्दा सबै प्रकारका सवारी साधनहरू आवत जावतमा अवरोध पुगेको छ। यहाँहरू सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार जो पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप पनि एफएम कञ्चनजंघाको 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ी अनुसार समय 10:02 भइसकेको छ र अब प्रस्तुत गर्दैछौ नयाँ हिन्दी चलचित्रका गीतहरूले समेटिएको कार्यक्रम ताजे तराने। यस कार्यक्रमको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौ पहिलो गीत चलचित्र सत्य प्रेम की कथाबाट कलाकार अरिजित सिंहको आवाजमा रहेको यो गीत स्वीकार्नुहोस् पहिलो प्रस्तुति।

श्रोता कार्यक्रम ताजेतराने अन्तर्गत सुन्दै हुनुहुन्छ नयाँ हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् यस कार्यक्रमको अर्को प्रस्तुति एनिमल चलचित्रबाट कलाकार विशाल मिश्राको आवाजमा सजिएको यो गीत।

श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र आर्टिकल 15 कलाकार असिस करको आवाजमा रहेको यो गीत। श्रोता, अब प्रस्तुत छ अर्को गीत मिशन। मजनू चलचित्रबाट कलाकार जुबिन नौटियालको मधुर आवाजमा रहेको गीत।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यहाँहरूले यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, कार्यक्रम ताजे तराने अन्तर्गत सुन्दै हुनुहुन्छ नयाँ हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् यस कार्यक्रमको अर्को प्रस्तुति, दे दे प्यार दे चलचित्रबाट कलाकार अरमान मलिकको आवाजमा सजिएको यो गीत।

भएको छ। कार्यक्रम ताजेतराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब हामी यस कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। र अब स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम कोसेली चलचित्र प्रेम रतन धनपायोबाट कलाकार पलक मुचालको मधुर आवाजमा रहेको यो गीत।

श्रोता यसै गीतका साथ कार्यक्रम ताजातरानीको निर्धारित समय यही पूरा हुँदछ। अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्ड केही क्षण प्रतीक्षा साँच्नुहोला।

मीडियम वेभको 213.67 लिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता समय यस बेला हाम्रो स्टुडियो घडी अनुसार 11:40 भइसकेको छ र यहाँहरू समक्ष अब प्रस्तुत छ कार्यक्रम नारी संसार।

0: सकिएपछि करियर सकियो। अभिनय क्षेत्रमा आउने धेरै छोरीहरूले सुन्ने वाक्य यही हो, तर समय बदलिएको छ। आजको नारीले सिन्दूरको रंगसँगै आफ्नो सपनाको रंग पनि जोगाएकी छिन्। विवाह, बच्चा, परिवार सम्हाल्दै क्यामेरा अगाडि उभिने हिम्मत गर्ने नारीहरूको यात्रा अब अपवाद होइन, उदाहरण बनेको छ। नमस्कार, कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउन चाहन्छौ।
1: त्यसले अझै फोन उठाएन, होस्, साह्रै बिजी भयो होला मेरो छोरा, म भोलि बिहानसम्ममा ठिक भइहाल्छु नि। होस्, फोन नगरिदिनु, भोलि बिहानसम्ममा म ठिक भइहाल्छु, मेरो छोरा साह्रै बिजी भयो होला, अझैसम्म पनि आएको छैन।
0: हजुर श्रोता, तपाईँले यो छोटो नेपाली डायलगबाट नै बुझिसक्नु भएको छ आजको हाम्रो कार्यक्रम अभिनयलाई लिएर रहेको छ। त आज हामीले हाम्रो कार्यक्रम नारी संसारमा यस्तो नारीलाई निम्ताएका छौं जसले दुई दशक भन्दा पनि धेरै समयदेखि नेपाली, हिन्दी साथै अन्य भाषाका चलचित्रहरूमा आफ्नो अभिनय साथै कलाकारिता प्रदर्शन गरिसक्नु भएको छ, अनि वहाँको यस योगदानको कदर गर्दै हरेक वर्ष विशेष गरेर कलाकारहरूलाई प्रदान गरिने कार्यक्रम कलाकार भरोसा सम्मेलनमा यस वर्ष वहाँलाई पनि सम्मानित गरिएको छ, वहाँले पुर्याउनु भएको अभिनयको क्षेत्रलाई लिएर। त हजुर श्रोता, वहाँ हुनुहुन्छ श्रीमती शशिकला प्रधान। त आउनु श्रोता, वहाँको अभिनयको विषय अझै धेर कुरा वहाँबाट नै जानौ। म्याडम, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रम नारी संसारमा।
1: धन्यवाद।
0: तपाईँको यो तपाईँले अब धेरै वर्ष एउटा कलाकार भएर है विभिन्न चलचित्रहरूमा, विभिन्न भाषाको चलचित्रहरूमा आफ्नो भूमिका निर्वाह गर्नुभयो है, त्यो कुरा त हामी गर्ने नै छौँ, यो चलचित्रको कुरा त गर्नेछौँ है। त्योभन्दा अलिकति मैले तपाईँको व्यक्तिगत कुरा जान्न चाहे है, तपाईँ कहाँ जन्मनु भएको, कहाँ हुर्कनु भएको, अलिकति बताइदिनुहोस् न हाम्रो श्रोतालाई।
1: म चाहिँ है एउटा कलाकार शशिकला प्रधान हो मेरो नाम, अनि मेरो जन्म रम माइनिङमा भएको हो, अनि अहिले अब म सानो छँदादेखि नै म कलाकारीमा एकदमै रुचि राख्ने मान्छे, अब अहिलेसम्म पनि मैले कन्टिन्यू काम गरिरहेको छु।
0: परिवारमा को को हुनुहुन्थ्यो?
1: मेरो परिवारमा त्यस्तो कलाकारहरू कोही पनि छैन, भनौँ भने म मात्रै हो कलाकारमा चाहिँ, कलाकारितामा चाहिँ एकदमै रुचि राख्ने चाहिँ एकदम म मात्रै हो, अरू कोही हुनुहुन्न। मेरो बुवा गाउनुहुन्थ्यो, बाजाहरू बजाउनुहुन्थ्यो, तर अब यस्तो अभिनयहरू चाहिँ गर्नुहुन्न।
0: गर्नुहुन्थ्यो नि तपाईँ नै, परिवारबाट पहिलो नै तपाईँ नै हुनुहुन्छ?
1: हजुर, म एक्लै हो।
0: हजुर, स्कुलको समयदेखि नै सायद तपाईँ यस्तो कुरामा धेरै चासो राख्नुहुन्छ?
1: स्कुल त हजुर, स्कुल त भइगयो, म छ वर्षको सानो छँदादेखि नै म डान्सहरू चाहिँ एकदमै मैले यस्तो क्लबतिर स्टेजहरूतिर एकदमै गर्थे, छ वर्षको उमेरमा, अब कत्रो हुन्छ, सानो हुन्छ, अनि त्यति बेलादेखि चाहिँ एकदमै मैले गर्थे, अनि जब ठुलो हुँदै गएँ, स्कुल पढ्दै गएँ, स्कुलमा पनि एकदमै अगाडि थिएँ, अनि अब डान्सहरू गर्थे, अब यताउता कहाँ कहाँ हामी जान्थ्यौँ डान्सको लागि, अनि अब स्कुल अब सके पश्चात जब अब मेरो विवाह भयो तब चाहिँ मैले अब यो एक्टिङपट्टि मेरो रुचि भयो।
0: हजुर हजुर।
1: त्यतिकै अब अडिसनहरू गर्दै गर्दा एउटा अडिसनमा पास भए, अनि त्यस पश्चात चाहिँ मेरो एक्टिङपट्टि चाहिँ गयो,
0: एक्टिङपट्टि नै त्यहाँबाट सुरु भयो। भनेपछि विवाह पश्चात तपाईँको अभिनयको यो यात्रा सुरु भयो?
1: हजुर हजुर।
0: विवाह भएको चाहिँ कति भयो?
1: मेरो विवाह भएको कति 35 वर्ष चाहिँ भयो।
0: 35 वर्ष भयो नि, भनेपछि जबदेखि विवाह भयो तपाईँको त्यहीँबाट नै तपाईँले आफ्नो यो एक्टिङ लाइनमा पाइला चाल्नुभयो, भनेपछि तपाईँले यो एक्टिङ मा योगदान दिनुभएको पनि 35 वर्ष भयो भन्ने मिल्छ?
1: 35 वर्ष त भएन, त यो एक्टिङपट्टि चाहिँ मेरो चाहिँ 22 वर्ष
0: चाहिँ भयो। त्यो अगाडि फेरि है नानीहरू अलिकति हुर्काउँदा ओर्दा समय पनि अलिकति
1: टाइम त्यतिकै बित्यो।
0: हजुर हजुर। स्कुल टाइममा अलिकति यस्तो पहिला त अब यो सिनेमाको अलिकति फिल्महरू हेर्ने त्यही थिएन है, अन्त स्कुल टाइममा त्यतिखेर चाहिँ हामीले देख्दाखेरि धेरै नाटकहरू पनि हामीले, त्यसमा पनि तपाईँलाई रुचि थियो नाटकहरू गर्नु पनि?
1: एकदमै स्कुल टाइममा त अब अहिलेको जस्तो हाम्रो यता प्लेटफर्महरू थिएन त्यति बेला, अनि एकदमै मन पर्थ्यो मलाई है, अनि एकदमै मन पर्थ्यो मैले कसरी, मेरो चाहिँ सानोदेखि थियो म चाहिँ अभिनय गरेर म एउटा फिल्म लाइनमा नै म एउटा कलाकारै भएर काम गर्छु भन्ने चाहिँ मेरो इच्छा थियो, तर अब त्यति बेला यस्तो अहिलेको जस्तो प्लेटफर्म थिएन होइन, अनि के भन्छ त त्यति बेला अब मलाई एकदमै इच्छा थियो गर्ने तर मैले पाइनँ, अनि यस्तै डान्सहरू गर्दा यताउता गर्दाखेरि चाहिँ
0: नाटकहरू पनि नाटक

0: हजुर
1: त्यो दिनदेखि चाहिँ मेरो अब सुरु भयो।
0: के रोलमा तपाईँले गर्नु?
1: मेरो त्यसमा एउटा गाउँको एउटा लेडीको रूपमा चाहिँ एउटा थियो, राम्रो थियो रोल त्यसमा चाहिँ, तर सानो थियो, राम्रो थियो रोल।
0: चलचित्र चाहिँ ठुलो?
1: हजुर, एकदम ठुलो ठुलो, अब त्याग फिल्म चाहिँ अब ठुलै बनाउनु भएको थियो।
0: ठुलो रञ्जित सिंह भनेपछि हाम्रो सिक्किमको?
1: हजुर, फर्स्टमा गर्दाखेरि चाहिँ मैले त्यागबाट चाहिँ सुरु गरेँ।
0: त्यागबाट सुरु गर्नुभएको है, कति राम्रो कुरा। फर्स्टमै तपाईँले अडिसन पनि दिनुभयो है, फर्स्टमै तपाईँ अडिसनमा पास पनि हुनुभयो, एउटा राम्रो रोल पनि पाउनुभयो, त्यहाँबाट चाहिँ तपाईँको पाइला रोकिएन, तपाईँ अघि बढी नै बस्नुभयो। तपाईँ अब घरमा, तपाईँ अब यो फिल्म लाइनमा पसिसकेपछि है, तपाईँ विवाह पनि गरिसक्नु भएको थियो, आफ्नो श्रीमानको सपोर्ट चाहिँ धेरै थियो तपाईँलाई?
1: एकदमै, मेरो श्रीमानले चाहिँ एकदमै बेसी नै सपोर्ट गर्नुहुन्छ, अब अहिलेसम्म पनि गर्नुहुन्छ, अनि उहाँको सपोर्ट थियो र आजसम्म अब मैले यहाँसम्म मैले गर्नु पाएँ है, अनि सपोर्ट चाहिँ मलाई फुल गर्नुहुन्छ।
0: उहाँ आफै पनि यस्तो एक्टिङहरूतिर इन्ट्रेस्ट राख्नुहुन्छ कि?
1: उहाँ त्यस्तो गर्नुहुन्न, गर्नुहुन्न, तर मलाई चाहिँ फुल सपोर्ट गर्नु भन्नुहुन्छ।
0: हजुर म्याडम, तपाईँको अब यो अभिनय क्षेत्रको कुरा गर्दा गर्दा है, त्यहाँबाट तपाईँ रोकिनु भएन, तपाईँको पाइला अघि बढेको बढेको भयो, त्यहाँबाट चाहिँ तपाईँले कुन कुन मुभी, कुन चाहिँ, मतलब त्यो त सिक्किमभित्र बनिएको थियो है, त्यहाँबाट सिक्किमदेखि बाहिरको मुभीहरूमा पनि कुनैमा खेल्नु भएको छ तपाईँले?
1: हजुर, मैले सिक्किमदेखि बाहिरकै ज्यादा गरेको छु, अनि यो मैले साउथ इन्डियन मुभीहरू गरेको थिएँ, अनि एउटा उपेन्ना भन्ने, एउटा चन्दामामा रावे, एउटा द ब्लड अफ भारतीयन, अनि अझै दुई तीनवटा छ जो मैले नाम बिर्से होला, अनि त्यसमा, अनि काठमाडौँमा चाहिँ एउटा इसारा भन्ने रेखा थापाको आमा भएर काम गरे, अनि आकाश श्रेष्ठको आमा भएर पनि काम गरे, त्यसमा चाहिँ म्युजिक भिडियो थियो सिमाना पारी भन्ने, अनि एउटा कलकत्ताको एपिलक सत्यजित रोय इन्स्टिट्युटको चाहिँ एपिलक भन्ने एउटा मुभी थियो, त्यसमा पनि मैले काम गरे, मुम्बईबाट गरेको थिएँ एउटा ब्याक टु ड्याड भन्ने हिन्दीको, त्यो पनि गरे, अनि बाहिर यो दार्जिलिङ भयो, दार्जिलिङबाट धेरैवटा मुभीहरू गरेँ मैले, अनि जस्तै विन्डो सिट, अनि सँगसँगै सम्बोधन चोखोमायाको, यता क्रस रोड, अन्त थुप्रै मुभीहरू
0: गरेँ,
1: अब म त्यो कतिवटा गरेँ त्यो मलाई अब मैले अलिक बिर्सिसकेँ
0: है,
1: एडहरू थुप्रै गरेँ।
0: हजुर, बाहिर जुन चाहिँ तपाईँले भन्नुभयो नि, अब यो मुम्बईको मुभीहरू पनि, साउथ इन्डियनहरू पनि गर्नुभयो भनेपछि त, अब हामी चाहिँ यहाँको नेपाली भाषीहरू हौँ त है, अब अलिकति त्यो फिल्महरू खेल्दाखेरि चाहिँ कस्तो खाले, उहाँहरूको नै भाषा सिक्नुपर्ने हुन्छ कि उहाँहरूको नै भाषामा डायलग डेलिभर गर्नुपर्ने हुन्छ कि कस्तो प्रकारले?
1: यो मलाई एकपल्ट चाहिँ उपेन्ना गर्दाखेरि चाहिँ, यो साउथ इन्डियन गर्दाखेरि चाहिँ उनीहरूको भाषा चाहिँ मलाई हिन्दीबाट लेखेर दियो, अनि पढ्नु त पढेँ मैले है, मैले प्र्याक्टिस पनि गरेँ, अन्त भन्नु पनि सके, तर उनीहरूले उयो गर्दाखेरि चाहिँ, अब भन्नु लगाउँदाखेरि चाहिँ हिन्दीबाटै गर्नुहोस् तपाईँले भनेर भन्नुभयो, अन्त मैले त्यो चाहिँ हिन्दीबाटै गरेँ।
0: हिन्दीबाटै गरेपछि बादमा उहाँले चाहिँ आफ्नो भाषामा डबिङ गर्नुभयो?
1: हजुर।
0: कति राम्रो है, अब सुन्दाखेरि नै यति मजा लागिरहेको क्या, यति बेसी मुभी गर्नुभएको, अब तपाईँको छेउमा बस्दाखेरि नै मलाई त अलिकति यति महान कलाकारको छेउमा बसेको रहेछु भन्ने जस्तो भयो, किनभने तपाईँलाई म चिन्छु, तर अब यति बेसी तपाईँले फिल्म खेल्नु भएको चाहिँ मलाई थाहा थिएन, किनभने मैले सिक्किममा लागेको कतिवटा तपाईँको फिल्महरू चाहिँ हेरेको, तर यति बेसी तपाईँले बाहिरतिर पनि खेल्नु भएको चाहिँ आज नै यहाँ रेडियोको अन्तर्वार्ता मार्फतै मैले थाहा पाएँ। हजुर म्याडम, अनि तपाईँ नेपालमा गएर पनि अब एकदमै हाम्रो चर्चित नायिका रेखा थापाहरूको पनि आमाको रोल खेल्नुभयो, कस्तो हुँदो रहेछ त्यहाँ गएर गर्दा?
1: नेपालमा चाहिँ म गएको होइन, तर उहाँहरू आउनु भएको थियो अनि मलाई बोलाउनु भएर चाहिँ मैले यहीँनिरै सुट गरेको गर्नु चाहिँ।
0: मतलब कस्तो हुँदो रहेछ नेपालको आर्टिस्टहरूसँग काम गर्दा?
1: धेरै काम चाहिँ निकै सिकिँदो रहेछ, अब उहाँहरूले गर्नुभएको जो कामहरू हुन्छ हामीले हेर्दाखेरि, अब स्क्रिप्टहरू अब पढेर त्यो अब यति लामो लामो स्क्रिप्टहरू रटेर पढेर गर्ने चाहिँ नगरेर चाहिँ त्यो सरर पढेर त्यसलाई चाहिँ अब बुझेर अनि त्यसकै उयसमा चाहिँ हामीले डायलगहरू बोल्यो भने चाहिँ हामीलाई धेरै सजिलो पर्दो रहेछ भन्ने चाहिँ एउटा त्यो धेरै कामहरू सिक्नु पायौँ
0: भनेपछि हामीले कोही बेला देखेको छौँ नि यहाँनिर स्क्रिप्टहरू दिन्छ त्यो स्क्रिप्टमा जे लेखेको छ त्यही रटेर पढ्नु चाहिँ
1: त्यस्तो चाहिँ मैले चाहिँ गरेको छुइनँ किनभने अब

0: त्यही रटेरै गरेको हो भने त अब बिचमा एउटा बिर्स्यो भने डल्लै बिर्सिन्छ. अनि अब म चाहिँ अब सबै अब एकखेप हेर्छु अनि अब के त्यसमा के छ अब खास के लेखेको छ त्यही अनुसारले चाहिँ पढेर म चाहिँ अब
1: त्यसरी नै आफ्नै भाकामा भन्नु
0: आफूले अब त्यही मिलाएर भन्दाखेरि राम्रो हुन्छ.
1: हजुर के भन्न चाहेको त्यो स्क्रिप्टमा मेन कुरा चाहिँ तपाईँले आफै नै मजाले बनाएर भन्नुहुन्छ है. सायद त्यसलाई नै असली कलाकार पनि भनिन्छ होला जस्तो लाग्यो किनभने हामीले यसो देख्दाखेरि त स्क्रिप्ट दिन्छ है कतिलाई त मैले देखेको किनभने त्यो स्क्रिप्ट एकदमै डिटो रटिराखेको हुन्छ. तपाईँले भन्नुभएको जस्तै जब टेक गर्ने बेला आउँछ अनि एउटा बिर्स्यो भने सबै नै बिर्स्यो. म पनि पहिला अब सानोतिनो फिल्महरूमा खेल्दाखेरि त्यस्तै नै हुन्थे. म पनि डिटो रहन्थे. सायद तपाईँ र मेरो पनि होला एउटा तपाईँ नै आमाको रोल तपाईँ म पनि खेल्नुभएको त्यो याद पनि एकदमै अहिले बोल्दा बोल्दा याद आयो मलाई चाहिँ त्यो चाहिँ तपाईँ नै मेरो आमा हुनु भएको थियो आमा छोरीबाट हामी पनि खेलेको.
0: म चाहिँ बेसी प्राय म आमाकै रोलमा गर्छु अनि मलाई चाहिँ अब यो यता के भन्छ दार्जिलिङबाट चाहिँ सबैजनाले नै अब मम्मी नै भनेर मलाई चिन्नुहुन्छ. मेरो मम्मी नै नाम बसेको छ अब मम्मी भन्यो भने सिक्किमबाट मम्मी भन्यो भने चाहिँ सबैले नै मम्मी नै
1: तपाईँको नाम
0: आइहाल्छ. एउटा फिल्म फ्रेन्ड्स फिल्ममा चाहिँ मैले एकजना भाइको आमा भएर खेलेको थिएँ. उहाँ भाइले मलाई मम्मी भन्नुहुन्थ्यो. अहिलेसम्म पनि मलाई अब सबैले नै मम्मी मम्मी नै
1: मम्मी नै भनेर
0: मम्मी भनेपछि सबैले चिन्नुहुन्छ.
1: एउटा भनौँ न चलचित्रको क्षेत्रमा आफ्नो यस्तो तपाईँलाई मम्मी भनेर चिनेपछि चलचित्रको क्षेत्रमा एउटा छाप बनाउनु पनि ठुलो कुरा हो नि त किनभने जहिले सक्दैन क्या किनभने यस्तो दामी दामी कलाकार यस्तो राम्रो राम्रो एक्टिङ गर्नेहरू हुन्छ है त्यो भित्रमा तपाईँ पनि एउटा छाप छोड्नु भएको छ कि बेसी आमाकै रोल खेलेर मम्मी भनेपछि सबैले चिनिहाल्ने. हजुर म्याडम अनि तपाईँले कहिले पनि यो अब मुम्बईहरूतिर गएर अझ मेरोमा भएको कला निखार्छु भन्ने त्यस्तो तपाईँकोमा सोच आएन कहिले पनि?
0: आउनु त आयो अब मलाई इच्छा पनि भयो जाने. एकपल्ट मैले वेब सिरिजमा पाएको थिएँ यो जानु चाहिँ ओटी पर्थ्यो तर के कारणवश चाहिँ त्यतिकै के त्यहाँ पानी बेसी परेर के मौसमको कारणले हाम्रो त्यो त्यतिकै उयो भयो क्यान्सल भयो. त्यही भएर चाहिँ म जानु पाइनँ नत्र मलाई इच्छा चाहिँ लागेको थियो.
1: इच्छा चाहिँ मुम्बईतिर गएर पनि गर्ने.
0: हजुर
1: भनेपछि निकै राम्रो चान्स पनि पाउनु भएको थियो.
0: हजुर
1: वेब सिरिज भनेपछि त है तर अब समय र के भन्नु वेदरले गर्दाखेरि तपाईँ अड्किनु भयो. अनि तपाईँ एउटा कलाकार हुनुहुन्छ है एउटा अभिनय गर्नुहुन्छ तपाईँहरूले पनि यो आफ्नो अभिनयलाई त्यही निखारै बस्नुपर्ने हुन्छ कि तपाईँहरूले केही ट्रेनिङहरू बस्नुपर्ने हुन्छ कि कस्तो प्रकारले तपाईँहरू चल्नुहुन्छ?
0: त्यस्तो त खासै त म त त्यो ट्रेनिङहरू त बसिनँ है. आफ्नोमा जे छ त्यही मैले नै देखाएँ. हजुर त्यसबाटै मैले गरेँ. त्यो ट्रेनिङहरू गरेर चाहिँ मैले गरेको होइन.
1: भनेपछि गड गिफ्ट भन्नु.
0: हजुर
1: हजुर अहिले गर्नेहरूको लागि त अब धेरै राम्रो एनएसडीहरूतिर है धेरै एफटिआईतिर उहाँहरूले अहिलेको जेनेरेसनले चाहिँ अब एक्टिङ सिक्छु भने चाहिँ उहाँहरूको लागि धेरै अवसर छ.
0: हजुर हजुर अहिले त एकदमै राम्रो छ नि त. अब अहिलेको प्लेटफर्म हेरेर त अब हाम्रो पहिलाको जमाना त केही पनि थिएन. केही त थिएन. अहिले त अब नानीहरूलाई यति राम्रो छ होइन. अब हाम्रो राज्यको हाम्रो सर सामान्य अनि हाम्रो तामाङ गोले सर नै उहाँ नै हाम्रो एउटा अभिभावक जस्तो भएर कलाकारप्रतिको यति सम्मान गरेर आफू कलाकारलाई यति सपोर्ट गर्नुहुन्छ है. त्यसमै हामी कलाकार हुनुमा चाहिँ हामीलाई त्यसमै हामीलाई गर्व हुन्छ.
1: कलाकारकै कुरा गर्दाखेरि भर्खरै मात्रै सिक्किम राज्यमा हरेक वर्ष आयोजना हुने कलाकार भरोसा सम्मेलन भन्छ नि कलाकारहरूलाई विभिन्न क्षेत्रका कलाकारहरूलाई सम्मान गर्ने गरिन्छ है. अनि सायदै मलाई लाग्छ यस वर्ष तपाईँ पनि सम्मानित हुनु भएको थियो हाम्रो सिक्किम सरकारको सम्माननीय मुख्यमन्त्रीको तर्फबाट. तपाईँले पनि एउटा फेलिसिटेसन सम्मान ग्रहण गर्नुभएको थियो है. अनि कस्तो लाग्यो यति लामो यात्रा 22 वर्षको यात्रा है पहिलोपल्ट यसरी सिक्किमको मुख्यमन्त्रीको बाहुलीबाट मुख्यमन्त्रीको तर्फबाट तपाईँलाई सम्मान गर्दा?
0: यस्तो अब त्यो खुसीको क्षण चाहिँ त्यो मैले उयो गर्नै सकिनँ क्या. अब यति साह्रो खुसी लाग्यो अब
1: एउटा भावुक.
0: हजुर अनि अब त्यहाँ एवार्डहरू दिन्छ भनेर सुन्दाखेरि नै मलाई कस्तो लाग्यो होइन. अनि अब हुन्छ भनेर मैले भने अनि जुन त्यो दिन आयो मलाई यति साह्रो खुसी लाग्यो. अब यत्रो वर्ष मैले स्ट्रगल गरेँ होइन. अनि कति चाहिँ स्ट्रगल गरेँ अब यो लाइनमा त अब हाम्रो एकदमै बेसी रुचि हुनाको कारणले हामीलाई त्यो घाम पानी अब यस्तो रात दिन हामीले भोक तिर्खा केही नभनिकन चाहिँ हामीले कामहरू गर्यौँ होइन. अन्त त्यो गरेको फलस्वरूप चाहिँ अब योपालि मैले एवार्ड पाउँदाखेरि मलाई एकदमै अब खुसी लाग्यो अनि खुसी पनि लाग्यो. अनि यसमा मलाई सेलेक्सन गर्नुभएकोमा अब एवार्डको लागि उहाँले मलाई सम्झिनु भएकोमा सबैजनालाई म थ्याङ्क यू दिन चाहन्छु है. एकदमै मेरो हृदयबाट धन्यवाद छ है. हामी कलाकारहरूलाई यति सम्मान गरेर उहाँले हामीलाई यति एउटा जग्गा दिनुभएको छ अनि त्यसको लागि पनि उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु है.
1: भनेपछि
0: यति खुसी लाग्यो कि अब त्यो मैले म अब भन्नु सक्दिन अब के.
1: हजुर हजुर अलिकति भावुक पनि भयो है अलिकति तपाईँ. हुन्छ नि त्यस्तो इमोसन किनभनेदेखिलाई आफूले कति मेहनत गरेको छु भन्ने कुरा
0: एकदमै धेरै. बाइस वर्षको स्ट्रगल 22 वर्षसम्म एकदमै बेसी हामीले मेहनत गर्यौं है. तर अब कुनै न कुनै दिन त अब हुन्छ होला जस्तो एउटा हुन्थ्यो नि. तर अब यो वर्ष चाहिँ अब मैले त्यो मेरो कामको जुन सम्मान पाउँदाखेरि चाहिँ एकदमै मलाई खुसी.
1: भनेपछि यो चाहिँ तपाईँको जिन्दगीको एकदमै बेस्ट
0: मोमेन्ट.
1: हजुर हजुर कति अब यो नि है किनभने आफूले गरेको परिश्रम आफूलाई मात्रै थाहा हुन्छ. कति तपाईँले भन्नुभएको छ कलाकारको कलाकार हुनु सजिलो छैन
0: हो नि.
1: घाम पानी अब कोही बेला कति गाली खाइन्छ है. कोही बेला त निस्केर जाउँ जस्तो हुन्छ.
0: रात दिन नभनी घाम पानी नभनी कोही बेला हामी पुरा अब एकदमै मेहनत गर्नुपर्ने नि त. अब कहाँ कहाँ जानु पर्थ्यो. अब राति अब यता सुट कम्प्लिट भएन भने हामी रातभरि बसेर पनि सुट गर्नुपर्ने होइन. अनि त्यति बेला अब टाइम खानुको टाइम हुन्थेन सुत्नुको टाइम हुन्थेन. र पनि अब त्यो कसरी चाहिँ हामीले राम्रो गरौँ भन्ने एउटा सोच हुन्थ्यो होइन. त्यो गर्दा गर्दा अब यो अहिलेसम्म पनि मेरो कन्टिन्यू चलिरहेको छ. अनि अब यत्रो वर्ष बादमा चाहिँ मैले अब एउटा सम्मान पाउँदाखेरि एकदमै हर्षित एकदमै खुसी लाग्यो.
1: खुसी भयो है. अहिलेको अहिले यहाँनिर खुसीको आँसु पनि छल्क्यो भने अलिकति इमोसन पनि भयो है. तपाईँलाई देखेर मै आफै पनि अलिकति इमोसन भए. तर हामी हाम्रो श्रोताहरूले पनि सुनिरहनु भएको छ. कतिजना उहाँहरू पनि सुनेर इमोसनै हुनुभयो होला किनभनेदेखिलाई यो एकदमै ठूलो कुरा हो नि. कसैको कामको कदर गर्नु भनेकै खोजेर निकाल्नु 22 वर्षमा. तर ढिलै भयो भने पनि तपाईँको कामको चाहिँ मूल्याङ्कन भयो. त्यसको लागि चाहिँ एकदमै खुसी हुनुहुन्छ तपाईँ है. अनि आउँदो दिनको लागि चाहिँ अझै योभन्दा पनि तपाईँलाई अझै जोस जाँगर बढेर आयो जस्तो लाग्यो.
0: धेरै अब त्यो सम्मान पाउँदा चाहिँ अब मेरो एउटा अझै जिम्मेवारी बढ्यो. मैले अझै राम्रो गर्नुपर्ने रहेछ होइन. अनि अब म एकदमै मलाई अझै धेरै काम गर्ने इच्छा जोस बढे नि.
1: हजुर ठिकै हो. किनभने यस्तो हुन्छ नि त जसलाई पनि अलिकति परिवारै भित्र पनि कसैले केही काम गरेको छ भने उसलाई हामीले अझै उत्साह दियो भने झन् उसले के गरौँ अझै राम्रो काम गरौँ भन्ने हुन्छ है. झन् तपाईँको त यति लामो 22 वर्षमा. तर तपाईँको कुरा सुन्दा मलाई यस्तो लाग्यो क्या मान्छेले आफू जुन कुरामा लागि परेछ लागि नै परिबस्नु कुनै न कुनै दिन चाहिँ त्यो कामको मूल्याङ्कन चाहिँ हुँदो रहेछ.
0: म यस्तो भयो कि म यो लाइनमा चाहिँ म कहिले पछि हटिन. मलाई जस्तै मेरो काम जस्तै ठुलो काम होस् मेरो जस्तै इम्पोर्टेन्ट काम होस् तर त्यो काम चाहिँ मैले मेरो यो फिल्म लाइनको कामलाई चाहिँ तिनीहरूभन्दा मैले अगाडि नै राखेँ. अनि मैले जसरी हुन्छ जे हुन्छ मैले टाइम मिलाएर मैले जसरी भए पनि मैले आफ्नो यो मेरो यो फिल्मको लाइन चाहिँ मैले काम चाहिँ एकदमै अगाडि राखेर चाहिँ मैले फर्स्ट
1: त्यसकै फलस्वरूप पनि पाउनु पनि भयो है. कति राम्रो कुरा है. ढिलै भए पनि तपाईँको कामको मूल्याङ्कन भयो. अझै तपाईँलाई थप ऊर्जा पनि थप्यो यो काम गर्नुको लागि. अनि म्याडम अघि तपाईँले भन्नुभयो नि म पहिला चाहिँ डान्स गर्थेँ अनि बादमा चाहिँ मैले यो अभिनयपट्टि मैले रुचि राखेँ भनेर. अनि जब अभिनय पाइला राख्नुभयो त्यो डान्सहरू गर्नु त छोड्नु भयो तपाईँले.
0: छोडे भन्दाखेरि पनि अब मैले गरेँ गर्नु चाहिँ यो फिल्म लाइनमा काम गरेर पनि मैले एक दुईपल्ट चाहिँ मैले गरेँ. अनि गरे त्यसको बादमा चाहिँ जिउ त्यतिकै अब अलिक मोटे पनि हुँदै गयो अहिले अब अलिक नाप्न लाग्यो भने अलिकति आफूलाई होइन नाप्नु त अहिले पनि नाच्छु म उफ्रिन्छु होइन डान्स गर्छु तर अब त्यस्तो स्टेजमा गएर चाहिँ मैले अहिले चाहिँ गरेको छुइनँ
1: हजुर फिल्ममा पनि कुनै

0: नाच्ने उयोहरू पाउनु भयो कि?
1: त्यस्तो खासै नाच्नेहरू चाहिँ एउटा म्युजिक भिडियो थियो मेरीमा भन्ने, त्यसमा चाहिँ मैले आफ्नो छोरीलाई चाहिँ डान्स सिकाउने चाहिँ एउटा पाएको थिएँ, अनि त्यो चाहिँ मैले गरेँ।
0: कस्तो मजाको यात्रा नि है तपाईँको, पहिला डान्स गर्नुहुन्थ्यो, फेरि विवाह पश्चात अभिनयमा उयो गर्नुभयो, फेरि कहिले कहीँ फिल्ममा त्यही मौका पनि पाउनु भयो क्या, आफ्नो कला आफ्नो भित्र भएको एउटा इच्छा नाच्ने
1: अझै पनि पायो भने म गर्नु पनि सक्छु, पिछे हट्दिनँ, तर मलाई इच्छा चाहिँ लाग्छ डान्स गर्नु चाहिँ, मलाई त एकदमै मेरो इच्छा चाहिँ पुरै लाग्छ।
0: तपाईँको है स्कुलदेखि नै गर्थ्यो भनेपछि त्यही हो डान्सरहरूलाई, त्यही कलाकार त्यही हो। अहिले पनि अब कुनै जग्गामा यसो गीत बज्दैछ भने आफ्नो
1: एक्सप्रेसनहरू हातहरू सबै आइहाल्छ,
0: आफ्नो भनौँ न पैतालाहरू फर्किहाल्छ,
1: अब त्यो अगाडि सबै पिक्चरहरू यसो गर्छु यसो गर्छु भन्ने
0: आइहाल्छ।
1: हजुर,
0: अनि तपाईँलाई अहिलेसम्ममा तपाईँले अब भन्नुभयो यहाँ सिक्किम दार्जिलिङ कालिम्पोङहरूबाट सिलगढीमा अब धेरै बाहिरको फिल्महरूमा पनि तपाईँले खेल्नुभयो है, एकदमै मन परेको रोल चाहिँ कुन चाहिँ हो तपाईँलाई एकदमै?
1: मलाई चाहिँ दार्जिलिङतिरको चाहिँ
0: हजुर
1: एउटा क्रस रोड भन्ने फिल्म थियो, अनि त्यसमा चाहिँ मैले एकदमै मलाई त्यो उयो चाहिँ एकदमै सिन चाहिँ पुरा मन परेको
0: हो,
1: अनि एउटा सम्बोधन भन्ने थियो त्यस, त्यो पनि मलाई एकदमै राम्रो लाग्यो।
0: के थियो त्यसमा चाहिँ तपाईँको?
1: आमाकै रोल।
0: आमाकै रोल
1: हजुर, मलाई त प्राय जस्तो आमाकै रोल पाउँछु, अनि आमाको रोलै मलाई मजा लाग्छ। हुनु त अब एउटा कलाकार भएर सबै रोलहरू गर्नुपर्छ, गर्नु पनि मैले गरेको छु, तर बेसी जस्तो चाहिँ आमाको रोल गरेर आमाको रोलमा चाहिँ मलाई एकदमै मनपर्छ आफूलाई,
0: त्यो आमाको रोल नै खेल्नु भएको थियो, त्यो एकदमै मन परेको तपाईँलाई अहिलेसम्मको है। अनि यस्तो कुनै छ तपाईँलाई एकदमै मन परेको डायलग है, आज तपाईँले फिल्ममा भनेको डायलग, आज हाम्रो जति पनि श्रोताहरूले सुनिरहनु भएको छ अलिकति उहाँहरूलाई पनि सुनाइदिनु नि, एकदमै तपाईँलाई मन परेको डायलग चाहिँ कुनै छ भने भनिदिनुहोस् न।
1: त्यो मेरो सम्बोधनको एउटा थियो, त्यो चाहिँ अब छोरालाई चाहिँ मैले त्यो केटी चाहिँ अब बिहा नगर भन्ने चाहिँ एउटा रोल थियो नि, डायलग थियो, त्यो चाहिँ मलाई मजा लागेको थियो क्या भन्न लागि।
0: हजुर, अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस्।
1: हेर छोरा, मलाई त्यो केटी पटक्कै मन पर्दैन, तँ बिहा नै गर्छस् भने नि त्यो केटी भन्दा तँलाई अझै राम्रो केटी ल्याइदिन्छु, बुझिस् भन्ने चाहिँ एउटा थियो कि मलाई एकदमै मन परेको थियो। अन्त फेरि अर्को पनि थियो, त्यसलाई बुहारी बनाउनु पर्यो भने नि म मरिजाउँ तर त्यसलाई कहिले पनि म आफ्नो घरमा बुहारी बनाउँदिन, बुझिस् भनेर चाहिँ भनेको थियो, एकदमै छुच्ची।
0: यो चाहिँ यही नै भनौँ न एउटा असली कलाकारको पहिचान है, किनभने अहिले मैले तपाईँलाई भनिदिनुहोस् न भने तपाईँले फट्टा भनिहाल्नु भयो क्या, कलाकार भनेको नै खासमा यही हो, एकदमै अरिजिनल अभिनय भनेको नि
1: मजा लागेको थियो क्या त्यो डायलग भन्दा।
0: अनि त्यो झन् चलचित्रतिर कोही बेला एकदमै भावुक खाले एउटा रोलहरू गर्नुपर्ने, आमा भएपछि त अब सायद बेसी नै रुनु पनि पर्छ होला है, त्यतिखेर चाहिँ अब हामीले देख्दाखेरि चाहिँ अब कतिवटा फिल्महरूमा त एकदमै त्यो आँसुहरू लगाएर रुन्ने अब त्यो भन्छ नि, तपाईँहरूलाई आफै आँसु आउँछ त्यस्तोमा चाहिँ?
1: मलाई चाहिँ खासै भनौँ भने फिल्ममा अहिलेसम्म रुने पार्टमा चाहिँ मलाई त्यो आँसु आउने चाहिँ लगाउनु परेको छैन, अलिकति मन दुख्ने कुरा छ भने चाहिँ आफै आँसु आइहाल्छ। मलाई अलिकति क्या अब मनमा लाग्ने अलिकति मायालाग्दो त्यस्तो छ भने चाहिँ क्या मलाई त्यसै आँसु आइहाल्छ क्या अब। अनि एउटा थियो मेरो सर्ट फिल्म ओल्ड एज होम, त्यसमा चाहिँ अब छोराले चाहिँ आमालाई ओल्ड एज होममा लगेर राखेको, अनि त्यो एकदमै माया लाग्दो, अनि त्यसमा पनि एउटा डायलग बोल्नु पर्ने थियो, सुतेर अब आमा बेलुका साह्रो भइरहेको छ छोरालाई खोजिरहेको छ, त्यो डायलग बोल्नु पर्ने थियो, अन्त त्यसमा यति माया लाग्दो अब सिन थियो क्या, आफूलाई यति भकानो फुटेर पनि
0: त्यो सिनमा चाहिँ रुनु भएको।
1: हजुर, त्यो डायलग चाहिँ कस्तो थियो भने त्यसले अझै फोन उठाएन, होस् साह्रै बिजी भयो होला मेरो छोरा, म भोलि बिहानसम्ममा ठिक भइहाल्छु नि, होस् फोन नगरिदिनु, भोलि बिहानसम्ममा म ठिक भइहाल्छु, मेरो छोरा साह्रै बिजी भयो होला, अझैसम्म पनि आएको छैन।
0: अहिले तपाईँ त रुनु भयो, मलाई पनि रुनु भयो। यो नै हो भनौँ न कलाकारको असली पहिचान है. साँच्ची नै कलाकार मात्रै यस्तो हो क्या, आफै पनि रुन्छ जति हेर्ने दर्शकलाई पनि रुन्छ. अहिले तपाईँ पनि रुनु भयो, मलाई पनि आँखाभरि आँसु भइरहेछ है. हजुर, अब हाम्रो जति पनि श्रोताहरूले सुनिरहनु भएको छ उहाँहरूको पनि आँखाबाट आँसु आयो होला. बिचरा हाम्रो यहाँनिर म्याडम दुर दुर अहिले पनि रुइ नै रहनु भएको छ. अब यो सबै छोडेर फेरि तपाईँको जिन्दगीको कुरा गरौँ है म्याडम. अब 22 वर्ष अगाडि है तपाईँले विवाह पछि अभिनय गर्ने सोच्नुभयो, परिवारको सपोर्ट त तपाईँलाई धेरै थियो, सायद तपाईँकै परिवारबाट आमा बुबाकोबाट पनि.
1: मेरो खासै भनौँ भने मेरो आमा बुबाले चाहिँ मलाई दिनुहुँदैन.
0: ए परिवारबाट
1: दिनुहुँदैन. म स्टुडेन्ट लाइफमा पनि पुरा डान्सहरू गर्थे, उहाँहरूले नगर भन्नुहुन्थ्यो होइन, खालि पढ म पढ्नु मात्रै भन्नुहुन्थ्यो. अन्त अब मलाई चाहिँ अब पढ्नु भन्दा पनि बेसी यता डान्स कल्चरपट्टि चाहिँ पुरा इच्छुक थिएँ नि त. अन्त अब पछाडि पनि मलाई दिनुभएको थिएन, नगर्नु नै भन्नुहुन्थ्यो. तर अब मेरो घरको सपोर्टले चाहिँ अब मैले
0: हस्बेन्ड गरेँ. हजुर, भनेपछि पहिला त नगर भन्नुहुन्थ्यो है, अन्त बादमा तपाईँले त्यस्तो अभिनय र पनि तपाईँको हस्बेन्डको सपोर्ट दिँदापछि त हस्बेन्डको सपोर्ट पाउनुभयो, खेल्दै जानुभयो. सायद अब यो पालि कलाकार भरोसा सम्मेलनमा त तपाईँ सम्मानित हुनुभयो, त्योभन्दा अगाडि पनि तपाईँले धेरै ठाउँहरूबाट सम्मान त पाइसक्नु भएको थियो नि त. त्यो अब तपाईँ कतिवटा चलचित्रहरू सिक्किममा पनि लागेको थियो है, त्यो देख्दाखेरि चाहिँ आमा बाबुले त्यतिखेर चाहिँ केही भन्नु भएन?
1: त्यति बेला अब उहाँहरूलाई चाहिँ एकदमै त्यति बेला चाहिँ पुरा गर्व फिल हुँदो रहेछ. अब मेरो एउटा तारा फिल्म हेर्नु भएको होला, यहाँ धेरै लाग्यो के भन्छ, तारा मुभी थियो नि सामतेन सरको मुभी. त्यो मुभी लाग्दाखेरि चाहिँ हामीले सुटको लागि चाहिँ हामी नाथाङ भ्याली गएको थियौँ. त्यति बेला पनि एकदमै सुट गर्दाखेरि एकदमै बेसी इष्ट अब उयो भयो, मतलब अब त्यहाँनिर अब कस्तो साह्रो अब त्यो खोलातिर हिँड्नुपर्ने के गर्नुपर्ने, अन्त नाथाङमा अब जाडो त्यस्तै है, अनि त्यस्तो थियो. अन्त त्यति पनि उहाँहरूलाई उयो भएको थिएन. पछाडि यहाँनिर हलहरूमा लाग्यो, बाजरामा लाग्यो होइन, अन्त धेरै पब्लिक डिमान्ड भएर फेरि पनि लाग्यो. एकदमै राम्रो रेस्पोन्स आउँदाखेरि चाहिँ उहाँहरूलाई मेरो छोरी भन्ने चाहिँ एउटा अब गर्व फिल भयो
0: भित्रबाट. कता कता सोच्नु पनि भयो होला, पहिला त हामीले दिन्थेन बिचरा, उसको इच्छा त यो रहेछ भन्ने इच्छा पनि बुझ्नु भयो होला.
1: जो मान्छेलाई आफ्नो इच्छाको काम गर्नु दिन्छ नि, त्योमा त्यो कामले चाहिँ आफूलाई सन्तुष्टि दिन्छ नि त.
0: हजुर हजुर,
1: अन्त धेरै सफल पनि हुन्छ होइन.
0: ठिकै भन्नुभयो, जिन्दगीमा आफ्नो इच्छाको काम गर्नुभन्दा ठूलो खुसी त
1: केही छैन. हजुर, आफूले सोचेको आफ्नो खुसी जुन काममा छ त्यही काम गरे भने चाहिँ आफूलाई धेरै भन्दा धेरै
0: खुसी मिल्छ आफूलाई. हजुर म्याडम, सिक्किममा नै हेर्नु पर्यो भनेदेखिलाई तपाईँहरूले कलाकारको भविष्य कस्तो देख्नुहुन्छ अब यो फिल्म लाइनलाई लिएर?
1: एकदमै राम्रो छ. अहिलेको सिचुएसनमा चाहिँ कलाकार भएर चाहिँ आउनु चाहिँ एकदमै भाग्यमानी ठान्छु, किनभने अब सिक्किममा है हामीलाई यत्रो सपोर्ट गर्ने हाम्रो अभिभावक भएर उहाँहरू हाम्रो सर म्याडमहरू आउनुहुन्छ, अगाडि आएर कलाकारलाई यति सपोर्ट गर्नुहुँदैछ, त्यो नै सबैभन्दा हाम्रो ठुलो कुरा हो है. अनि त्यही अनुसारले चाहिँ अब अहिले राम्रो छ अब हजुर, एकदमै राम्रो छ कलाकार
0: मतलब यो एक्टिङ मात्रै नभन्नु है,
1: जुनै फिल्ममा पनि गाय गीत गाउनुमा यता एक्टिङमा डान्समा सबै फिल्ममा चाहिँ एकदमै राम्रो छ,
0: सबैले सपोर्ट पाइरहनु भएको छ है. म्याडम, अब तपाईँको आउने चलचित्र चाहिँ कुन कुन छ, हामी कुन कुन चलचित्रमा तपाईँले देख्नु?
1: मैले अब आउने एउटा मुभी छ, हिजोस्तै मैले 2-3 वटाको त अडिसन गरेको छु, त्यसमा पनि अब सायद आउँछ होला. तर एउटा चाहिँ अब फिक्स भएको छ, तर अब यो सुटिङको डेट चाहिँ अब कहिले छ त्यो चाहिँ भनेको छैन. एउटा अझै छ मुभी, हिन्दी मुभी छ.
0: हिन्दी मुभीमा
1: हजुर हजुर, यही महिना चाहिँ हुन्छ होला सायद,
0: फेरि जानुहुन्छ
1: हजुर.
0: सुटिङमा जाँदाखेरि पनि तपाईँलाई त्यही घरबाट सपोर्ट त छ, कति कति दिन बस्नुपर्छ?
1: हजुर,
0: यही प्रसङ्गमा मैले तपाईँलाई एउटा सोध्न चाहे, अब तपाईँले पहिला घरमा आमा बाबाले नदिँदा दिँदै पनि फेरि तपाईँले एउटा राम्रो हस्बेन्ड पाउनुभयो, उहाँले सपोर्ट गर्नुभयो है, त्यस बेला त अब यो फिल्म जगत यति बेसी फस्टाएको थिएन नि त, झन् छोरीहरू त त्यसरी बाहिर निस्केर जाँदाखेरि त धेरै कुरा काट्ने गर्थ्यो, के त्यस्तो भोग्नु भएको छ अब कसैले केही भन्ने समाजले? अहिलेसम्म
1: त्यस्तो छैन, किनभने आफू पनि है आफूले पनि अलिक अब ठिकसँगले उयो गर्नु पर्यो होइन, अनि त्यस्तो चाहिँ केही भएको
0: छैन तर अहिलेसम्म
1: एकदमै राम्रै छ.
0: अनि अहिलेको चलचित्रको क्षेत्रमा हेर्नु पर्दाखेरि धेरै छोरी चेलीहरू त कतिकै खुलेर आइरहेको छ
1: अहिले त, एकदमै मलाई लाग्छ चलचित्रको क्षेत्रमा त अब अहिलेको छोरी चेलीहरू त एकदमै मजाले नै उहाँहरूले आफूले चाहेको काम त एकदमै अघि आएर गरिरहेकै छ, राम्रो एकदमै गरिरहेको छ
0: छोरीहरू आइरहनु भएको छ है किनभने पहिला एउटा समय थियो नि त किनभने हामीले फिल्म भनेपछि अलिकति नराम्रो नजरले हेर्ने अलिकति नाच्ने अलिकति छोटो छोटो लुगा लाउने भने त्यो थियो भनेपछि अहिले चाहिँ त्यसको रूपरङ्ग नै बदलेको छ कि अहिले त्यस्तो होइन रहेछ चलचित्र क्षेत्र पनि त्यहाँबाट पनि हामीले कमाइ खान सक्ने रहेछ करियरकै रूपमा लिन सक्ने रहेछ भनेर धेरैजना छ है अनि अर्को कुरा गरौँ तपाईँहरूले अब यसो जुनै फिल्ममा अडिसन दिएर सिलेक्सन भएर तपाईँहरूलाई बोलाइन्छ है त्यतिखेर तपाईँहरूले अलिकति ओनरियमहरू पाउनुहुन्छ कि या तपाईँले आफै डिमान्ड गर्नु
1: त्यस्तोमा चाहिँ अब पहिला चाहिँ थिएन पहिला चाहिँ अब त्यस्तो केही थिएन तर अब अहिले चाहिँ अब उहाँहरूले सोध्नुहुन्छ कति लिनुहुन्छ के कसरी गर्नुहुन्छ भनेर त्यति बेला चाहिँ आफूले तोक्नु पर्यो
0: हजुर मलाई पनि याद छ पहिला
1: किनभने अब अलिकति बेसी नै अब काम गरेको निकै साल भएपछि आफूले पनि अलिकति उहाँहरूले तोक्नुहोस् भन्नुहुन्छ होइन अन्त आफूले भन्नु पर्यो
0: भनेपछि आफ्नो इच्छा पनि पूरा गर्न पाइयो त्यहाँबाट अलिकति पारिश्रमिकहरू पाउनुहुन्छ किनभनेदेखिलाई पहिला मलाई आफूलाई पनि एउटा इच्छा हुँदा एक दुईवटामा खेल्दाखेरि त्यस्तो खाले थिएन नि त एउटा उहाँहरूले प्लेटफर्म दिएपछि त्यतिमा मात्रै सीमित राख्थ्यो कि हौ पैसा रुपियाँ चाहिँ दिन्थेन पहिला भनेपछि अहिले त अब निकै एडभान्स भएको छ यसमै झन् करियर बनाउँछु भन्नेको लागि एकदमै राम्रो छ
1: एकदमै राम्रो
0: अनि म्याडम तपाईँकै फेरि कुरा गर्दाखेरि डान्सको त कुरा गरिहाल्नु भयो डायलग पनि तपाईँकोबाट सुने गीत पनि गाउनुहुन्छ
1: गीत त खै त्यस्तो चाहिँ गीत त गाउँदिन तर घरमा चाहिँ अलिअलि
0: हजुर त्यसो भए गीत संगीत तपाईँलाई मनपर्छ भनेदेखिलाई तपाईँको लागि आज म कार्यक्रममा कुन गीत सुनाऊ त एकदम तपाईँलाई मन परेको कुनै गीत छ भनेदेखिलाई
1: मलाई त खालि डान्सको गीतहरू मात्रै मनपर्छ हौ त्यो स्कुलमा मैले एकदम बेसी डान्स गर्थे एउटा हिन्दी मुभीको थियो के अरे त्यो पहिला अब नाच मयूरीहरूको नाच मयूरीको एउटा साजनको त्यो मै तो अपनी साजन
0: की
1: भन्ने त्यो पाल किमे भन्ने त्यो मैले डान्स गरेँ मलाई एकदमै मनपर्छ त्यो डान्स गीत हो अन्त त्यो नाच मैरीको गीतहरू त्यस्तोहरू चाहिँ मैले पुरा उयो गर्थेँ नि त अन्त त्यो
0: त्यसो भए त्यही गीत सुनौ है तपाईँको अनुरोधमा किनभने अहिले मलाई लाग्दैछ यो गीत अहिले फेरि यो हाम्रो जुन चाहिँ फेसबुक रिल्सहरूले गर्दाखेरिको यो गीतहरू अहिले फेरि एकदमै ट्रेन्डमा चलिरहेको छ सबैले रिल्सहरू पनि बनाइबस्नुहुन्छ क्या ल त्यसो भए तपाईँको गीत सुनाएँ त मैले

0: यो गीतपछि फेरि पनि तपाईसँग कुराकानी अघि बढाउन लागिरहेको छ है। हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ कलाकार शशिकला प्रधानसँगको हाम्रो अन्तर्वार्ता। सायद हामी आशा गर्छौं कि तपाईहरूले पनि त्यति नै मजा लिइरहनु भएको छ होला है। हामी यहाँ हाँसी पनि रहेको छौं, अलिकति भावुक पनि भइरहेको छौं, हाम्रो तर कुराकानी भने चलिरहेको छ। अनि जतिजना पनि हाम्रो विशेष गरेर आउँदो नानीहरू फिल्म जगतमा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने उहाँहरूको कुरा सुनेर तपाईँले पनि कस्तो प्रकारले यसलाई अगाडि लानु पर्ने हो र कसरी आफू एउटा अनुशासनमा भएर यो कलालाई अगाडि बढाउनु पर्ने हो भन्ने कुराहरू पनि तपाईँले सुनिरहनु भएको छ। ल आउनुहोस् है त फेरि पनि कुराकानीलाई अघि बढाउँ। हजुर म्याडम, अहिले अब भनौँ न एउटा डिजिटल एरा छ है। पहिला तपाईँले गर्नुहुँदाखेरि त्यस्तो प्लेटफर्म पनि थिएन, अनि गरिसकेको एउटा ठूलो सिनेमामा मात्रै गएर हेर्नु पर्थ्यो भने त अहिले त सबैको हातमा फेसबुकले गर्दाखेरि इन्स्टाग्रामले गर्दाखेरि धेरै प्रचार प्रसार गर्ने धेरै राम्रो छ नि। अनि अहिले आउने भाइ बहिनीहरूलाई चाहिँ तपाईँ विशेष गरेर के भन्न चाहनुहुन्छ? एउटा यो चलचित्रको क्षेत्रमा आउनु छ भने के कुरा ध्यान राखेर आउनु पर्ने हुन्छ उहाँहरूले?
1: चलचित्रको क्षेत्रमा आउनु रुचि छ भने चाहिँ उहाँहरूले चाहिँ एउटा त भयो एकदम धैर्य राख्नु पर्यो, मेहनत गर्नु पर्यो, लगनशील हुनु पर्यो। त्यति भएदेखि चाहिँ अब अलिकति आफूलाई निखार्न सकिन्छ,
0: राम्रो हुन्छ। धैर्य त हुनै पर्यो किनभने रातो एकदम शाहरुख खान सलमान खान जस्तो फेमस हुन्छ भने नसोचे पनि भयो।
1: एकदमै
0: अब रोल्सहरू कस्तो रोल्स छानी छानी लिनु,
1: अब एउटा रोलको लागि दुई दिन तिन दिन पनि पर्खिनु पर्छ। त्यसमा चाहिँ अब एकदमै त्यसमा डटेर बस्नु पर्यो होइन। अनि म अहिले गरिहाल्छु भन्नु पनि सकिँदैन होइन। त्यो एउटा रोलको लागि रातभरि सुट हुन्छ, त्यो पनि उयो गर्नै पर्यो। एकदमै त्यसमा चाहिँ अब यति चाहिँ गर्नै पर्यो, लगनशील धैर्य र एकदम
0: अनुशासन पनि
1: एकदम हुनै
0: पर्यो।
1: हजुर, तर राम्रो छ एकदमै यो लाइनमा सबै कुरो अब राम्रो छ।
0: राम्रो छ, झन् अहिले त अब यो डिजिटल जमाना भएकोले झन् राम्रो छिट्टो फेमस हुने चान्स पनि छ, कामहरू देखिने पनि छ, जबकि पहिला तपाईँको पालीमा थिएन। ठूलो चलचित्रमा गएर हेर्नु पर्ने है। तपाईँको चाहिँ घरमा छोरा छ कि छोरी छ?
1: मेरो एउटा छोरा छ,
0: छोरा हुनुहुन्छ है। यही फिल्डमा तपाईँले?
1: छैन, ऊ त्यस्तोपट्टि केही छैन। उसलाई त त्यो जिमहरू गर्नु,
0: हजुर,
1: अन्त त्यही यस्तो बडी बिल्डिङहरू त्यस्तोमा चाहिँ रुचाउँछ उसले।
0: भनेपछि उसले जे इच्छा गर्नुहुन्छ तपाईँले त्यही नै
1: म गर भन्छु।
0: अभिनयकै क्षेत्रमा आउनुपर्छ
1: त्यही लाइनमा राम्रो गर्यो भने उसलाई त्यही लाइनमै राम्रो हुन्छ नि त। अब जुन आफूले चिताएको काम गर्यो भने त्यसमै सफलता पाउँछ होइन।
0: हामीले त कसैले देखेको छौ नि त, अब आफूले यस्तो गर्छु भनेर सोचेको नसकेको होइन, म नानीलाई चाहिँ बनाउँछु भनेर त्यो नानीको इच्छा होस् कि नहोस् तर जबरजस्ती थोप्ने पनि देखेको छौ कि। त्यो नानीले गर्न नसकेर लास्टमा आफ्नो ज्यानसम्म पनि गुमाएको छ क्या। तर अहिलेको अभिभावकहरूले चाहिँ त्यस्तो, तपाईँको चाहिँ त्यस्तो छैन, उसलाई जे मनपर्छ त्यही,
1: म उसको खुसीमै छोडिदिन्छु। उसको त्यो चलचित्रपट्टि उयो नै छैन, अन्त मैले त्यो जबरजस्ती नै
0: गर्नु भएन है। उसले आफ्नै इच्छाले काम गरिरहेछ, तपाईँ आफ्नै इच्छाले है। आउँदो दिनहरूमा अझै तपाईँको मुभीहरू पनि हामीले हेर्नु पाउने रहेछ। अनि म्याडम, त्यो विशेष गरेर हाम्रो यो कार्यक्रम नारीहरूको लागि हो है, जति पनि अब नारी दिदी बहिनीले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ है, ती धेरैजनालाई यो फिल्डमा रुचि पनि थियो होला, कतिजनाले आउनु सक्नु भएन, कतिजनाले प्लेटफर्म पाउनु भएन। अनि एउटा महिलालाई, विशेष गरेर एउटा महिलालाई यो क्षेत्रमा प्रवेश गर्दाखेरि कस्तो कस्तो कुराको सामना गर्नुपर्छ? किनभने एउटा आमा भएर घर पनि सम्हाल्ने हुन्छ, आफ्नो अभिनयको क्षेत्र आफ्नो रुचि पनि त्यतिकै हुन्छ है।
1: आमा भएर, बिहा गरिसकेर आमा भएर यो लाइनमा काम गर्नु पनि अलिकति साह्रै पर्छ, किनभने अब आफ्नो है बच्चाहरू हुन्छ, बच्चालाई ठिक टाइममा खुवाउनु पर्यो, सुताउनु पर्यो, सबै कुरो म्यानेज गर्नु पर्यो। छट्टै अब छोडेर जानु सक्दैन, जबसम्म नानीहरू सानो हुन्छ तबसम्म त अब अलिकति साह्रै पर्छ। अब जब नानी ठुलो भएपछि चाहिँ त्यो चाहिँ अब आफ्नो कसरी अब मिलाएर जानुपर्ने त्यही अनुसारले चाह्यो भने सक्छ, किनभने मैले गरेको हो, किनभने अब मैले अब सबै कुरो म्यानेज गरेर म मेरो सुट भोलिदेखि छ भन्दा म आज जस्तो सबै घरको एकदमै सबै कुरो मिलाएर चाहिँ म हिँड्छु। अन्त त्यो केही उयो नै हुँदैन, घरमा केही साह्रै पर्दैन,
0: फेरि आफ्नो इच्छा पूरा गर्नु चाहिँ घर लथालिङ पारेर चाहिँ
1: हिँड्नु भएन। त्यो अब आउँदाखेरि फेरि आफूलाई नै अब राम्रो लाग्दैन होइन। अनि सबै कुरा आफ्नो एउटा जिम्मेवारी आफ्नो घरमा पनि छ होइन। अनि त्यो सबै जिम्मेवारी आफ्नो जिम्मेवारी पूरा गरेर हिँड्नु सक्यौँ भने चाहिँ एकदमै आफूलाई पनि ढुक्क हुन्छ है। अनि अब नानी सानो हुन्छ चाहिँ अब अलिकति साह्रै पर्छ,
0: ठुलो भयो या चाहिँ अविवाहित छ भनेदेखिलाई चाहिँ मजाले गर्न सकिन्छ यो फिल्डमा चाहिँ। भनेपछि यस्तो अहिले तपाईँले भन्दाखेरि अब लाग्दछ नि मलाई कथा जस्तो लाग्दैछ कि यत्रो लामो यात्रा यतिवटा मुभीमा खेल्नुभयो भन्ने, तर तपाईँ त भुक्तभोगी त भोगाई हो नि त, तपाईँले भोग्नुभएको, तपाईँले गर्नुभएको मेहनत, तर आज भन्दाखेरि म आफै पनि सजिलो लागिरहेछ, तर तपाईँ आफै स्वयं भोग्नु भएको कुराहरू तपाईँले आज यहाँ भनिरहनु भएको छ नि त है। हाम्रो समाजमा यस्तो कतिपय दिदी बहिनीहरू पनि हुनुहुन्छ है, उहाँहरू चाहँदा चाहँदै पनि कति कुराहरूले गर्दाखेरि आउन सक्नु भएको छैन बाहिर, यो एक्टिङको फिल्डमा मात्रै नभनौँ है, धेरै फिल्डहरूमा उहाँको इच्छा छ भनेदेखिलाई उहाँहरू आउनु सक्नु भएको छैन। कतिजना अब होस् म गर्दिनँ भने आफ्नो इच्छा मारेर बसिरहनु भएको छ है। त्यस्तो महिलाहरूलाई तपाईँकोबाट के सन्देश दिन चाहनुहुन्छ हाम्रो कार्यक्रम मार्फत?
1: अब उहाँहरूले चाहनु भयो भने चाहिँ जे पनि अब है आफूले सोचेको र अब इच्छा चाहिँ आफ्नो पूरा गर्न सक्छ, तर अब एउटा घरको मेन सपोर्ट चाहिँ छ भने चाहिँ गर्न सक्नुहुन्छ। अब त्यो चाहिँ अब उहाँले अगाडि आएर आफ्नो कलालाई देखाउन सक्नुहुन्छ होइन, अनि अब मेन चाहिँ अब घरको एउटा सपोर्ट हो, सपोर्ट चाहिँ हुनुपर्छ हरेक उयसमा,
0: घरभित्र सपोर्ट छ भने जे पनि गर्न सकिन्छ है। अब यो अभिनयको क्षेत्रमा मात्रै होइन, कुनै पनि क्षेत्रमा सपोर्ट चाहिँ हुनु पर्छ,
1: सपोर्ट चाहिँ अलिकति भए पनि अब छ भने आफूलाई पनि त एउटा आँट आउँछ होइन, अब गर्ने इच्छा हुन्छ।
0: अब यसो सोच्छौ नि हामी चाहिँ नारीहरूले जहिले पनि हामी चाहिँ पुरुष बराबर हो भन्ने खाले गर्छौ नि, तर मलाई लाग्छ पुरुषलाई पनि महिलाको सपोर्ट चाहि नै रहेको हुन्छ जहिले, अन्त महिलालाई पनि पुरुषको सपोर्ट चाहिँ चाहिन्छ, दुईजनालाई एकअर्काको सपोर्ट चाहिएपछि चाहिँ अगाडि मजाले बढ्न सक्छ जस्तो लाग्छ है। र म्याडम कुराकानी गर्दा गर्दै हामी यति लामो कुराकानी, अझै पनि तपाईँको कुरा कतिवटा सुन्नु मन थियो, मलाई सोध्न मन थियो है, तर हाम्रो कार्यक्रमको समय एकदमै सक्न सक्नै लागेछ, अनि तपाईँले हाम्रो स्टुडियोमा तपाईँ कति व्यस्त हुँदै पनि हाम्रो स्टुडियोमा आउनुभयो है, तपाईँले यो अभिनयको क्षेत्रमा भोग्नुभएको कतिपय कुराहरू अनि कतिपय सफलताका कुराहरू र कतिपय आउँदो कुरा भविष्यको कुराहरू पनि हाम्रो श्रोताहरूलाई यति राम्रो प्रकारले बताइदिनु भयो, अनि जतिजना पनि हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ उहाँहरूलाई पनि एकदमै मजा पनि आयो होला उहाँको कुरा सुनेर, तपाईँहरू पनि एकदमै प्रेरित पनि हुनु भयो होला जस्तो हामी लाग्छ। र म्याडम तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यति राम्रो कुरा हाम्रो आकाशवाणी गान्तोकमा आएर हाम्रो कार्यक्रम नारी संसारमा आएर राखिदिनु भएकोमा।
1: धन्यवाद तपाईँलाई पनि, अब मलाई सम्झेर यसरी बोलाउनु भयो है, अनि मैले यसरी मौका पाएँ यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
0: हजुर, आउँदो दिनमा है तपाईँको मुभीहरू ठुलो हलतिर हेर्न पाऊ, अनि फेरि पनि अझै धेरै धेरै अवार्डहरू तपाईँले पाएर है फेरि पनि हामी तपाईँलाई हाम्रो कार्यक्रममा निताउन पाऊ भन्दै यो पनि शुभकामना दिन चाहन्छु तपाईँको भविष्यको निम्ति पनि।
1: हस्, थ्याङ्क यू।
0: हजुर श्रोता, आज के छोरीलाई बिहे गरेपछि के गर्छस् भनेर सोध्नुभन्दा बिहेपछि के कस्तो सपना छ भनेर सोधौं, पर्दामा देखिने त्यो दुई घण्टाको हिरोइन भित्र घर चलाउने, बच्चा हुर्काउने र समाजसँग लड्ने एउटी सुपर वुमेन लुकेको हुन्छ। त्यही नै हो विवाहपछिको अभिनय यात्रा, जहाँ लाइफ नै सबैभन्दा ठूलो रोल हुन्छ। हवस् श्रोता, तपाईँले सुनिरहनु भयो कलाकार शशिकला प्रधानसित हामी कुरा गरिरहेको थियौं उहाँको यो अभिनयको यात्राबारी, र कार्यक्रम नारी संसारमा नारी सम्बन्धित यस्तै यस्तै विषयहरू लिएर फेरि पनि तपाईँ समक्ष उपस्थित हुने नै छौं। त आजलाई भने हामी दुवैलाई कार्यक्रमबाट विदा दिनुहोस्, नमस्कार।
2: सुन्दै हुनुहुन्थ्यो कार्यक्रम नारी संसार अन्तर्गत दुई दशक भन्दा लामो समयदेखि विभिन्न भाषामा अभिनय गरेका चलचित्रमा संलग्न रहेका कलाकार शशिकला प्रधानसँग लिएको अन्तर्वार्ता। श्रोता अब सुन्नुहोस् गायक कलाकार तारा देवीको स्वरमा सजिएका यो मिठो गीतलाई।

श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न गायक कलाकारहरूको स्वरमा सजिएका गीतहरूलाई। त श्रोता अब सुनौ गायक कलाकार साधना सरगमको आवाजमा रहेको यो अर्को गीत।

फुल फुल्यो भमरामा कुन्निकेमा म भुले श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले अब सुन्नुहुनेछ लेप्चा लोकगीत कार्यक्रम। कार्यक्रमको पर्खाईमा बसिरहनु भएको तमाम श्रोतालाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। आज कार्यक्रममा लिएर आएका छौं गायक कलाकार नोर्देन लेप्चाको आवाजमा रहेको विभिन्न गीतहरूलाई। त श्रोता सुन्नुहोस् यो पहिलो कोशेली।

यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट लेप्चा लोकगीतहरू। श्रोता, कार्यक्रमलाई अघि बढ़ाउँदै अब फेरि सुनाउन लागिरहेका छौं गायक कलाकार नोर्देन लेप्चाकै स्वरमा रहेको यो अर्को गीतलाई।

吧么哦哦哦，谈情不上走吧么，心心里啦弄吧么弄吧么，心心心。

श्रोताहरूले सुनिरहनु भएको छ लेप्चा लोकगीत गायक कलाकार नोर्तेन लेप्चाको स्वरमा रहेका गीतहरूलाई। त श्रोता, अन्तिम गीत सुनाउन लागिरहेको छु उही गायक कलाकार नोर्तेन लेप्चाको स्वरमा सजिएका यो अर्को लेप्चा लोकगीत।

श्रोताहरूले सुनिरहनु भएको थियो लेप्चा लोकगीत, जसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले अब सुन्नुहुनेछ आकाशवाणीको गान्तोक केन्द्रबाटै प्रायोजित कार्यक्रम एनसीआरटी।

0: यो आकाशवाणी हो। अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। पहिला मुख्य समाचार। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ़दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। 25 जून 1975 को आपतकाल को सम्झनामा आज संविधान हत्या दिवस मनाइदैछ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो र आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भन्नुभयो, भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहन्छ। गुरूग्राममा सम्पन्न 11 ब्रिक्स ऊर्जा मन्त्री स्तरीय बैठकको उद्घाटन गर्दै उहाँले विकासका आकांक्षा र दिगो लक्ष्य हासिल गर्न सस्तो, भरपर्दो र दिगो ऊर्जा अपरिहार्य हुने बताउनुभयो। सम्पूर्ण ऊर्जा मूल्य श्रृंखलामा भारतको लगानीमाथि प्रकाश पार्दै श्री लालले भन्नुभयो, भारतले विश्वको सबैभन्दा ठूलो डिजिटल सक्षम विद्युत प्रणालीहरूको जग बसालिरहेको छ। उहाँले भन्नुभयो, 6 करोड़ भन्दा बढ़ी स्मार्ट मीटरहरू पहिले नै जड़ान भइसकेका छन् र यो परिवर्तन आगामी वर्षहरूमा पनि व्यापक रूपमा जारी रहनेछ।
1: फ्यूचर एनर्जी सिस्टम्स मस्ट बैलेंस।
2: भविष्य की ऊर्जा प्रणालियों में स्थिरता और विश्वसनीयता के बीच संतुलन होना चाहिए। भारत ऊर्जा क्षेत्र की पूरी श्रृंखला में बड़े पैमाने पर निवेश कर रहा है। अब तक 6 करोड़ से अधिक स्मार्ट मीटर लगाए जा चुके हैं और आने वाले वर्षों में यह बदलाव और बड़े स्तर पर जारी रहेगा।
1: ट्रांसफॉर्मेशन विल कंटिन्यू एट स्केल।
0: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले विश्वमा हतियारको बढ़दो प्रयोग, बढ़दो जोखिम लिने र सोशल मीडियाको युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। दक्षिण कोरियामा जेजु टापुमा आयोजित शान्ति र समृद्धि सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै डाक्टर जयशंकरले आफ्नो विशिष्टता दावी गर्ने प्रवृत्ति अधिक रहेको र क्षमतालाई पनि कम हिचकिचाहटका साथ प्रयोग गर्न थालेको बताउनुभयो। COVID-19, आतंकवाद वा जलवायु परिवर्तनका चरम घटनाको प्रभाव जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। डाक्टर एस जयशंकरले प्रभावशाली देशहरूबीच नयाँ समझदारी र घनिष्ठ सम्बन्धको निर्माणले विश्व व्यवस्थालाई स्थिर बनाउन र विशिष्ट एजेण्डाहरूमा सहकार्यको माध्यमबाट समस्याहरूको समाधान गर्न मदत पुग्ने बताउनुभयो। 25 जून 1975 को आपतकाल को सम्झनामा आज संविधान हत्या दिवस मनाइदैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशैभर आयोजन भइरहेको छ, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्वलाई उजागर गर्नु हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोशल मीडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कड़ा परीक्षण भएको बताउनुभयो। उहाँले त्यसबेला नागरिकहरूका धेरै अधिकार बन्द, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध र लोकतान्त्रिक संस्थामा पनि प्रभाव परेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ़ संकल्पित सबैलाई सम्मान व्यक्त गर्नुभयो र यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। भारतीय जनता पार्टीले संकटकाललाई भारतीय इतिहासको कालो अध्याय भन्दै कांग्रेसमाथि निशाना बनाएको छ। नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै भाजपाका वरिष्ठ नेता रविशंकर प्रसादले आपतकालको समयमा न्यायपालिकालाई दबावमा राखिएको र मीडियाको स्वतन्त्रतामा असर परेको र विपक्षी नेताहरूलाई जेल पठाइएको बताउनुभयो।
3: जुडिशरी के खिलाफ बेशर्मी, संपादक पत्रकारिता के कॉम्प्रोमाइज करने के लिए दबाव, विपक्षियों को जेल में बंद करना और गलत तरीके से इमरजेंसी लगाना, मैं इमरजेंसी के अंडरग्राउंड में प्रधानमंत्री की भूमिका की तारीफ करूंगा। सरदार के रूप में जितना अंडरग्राउंड को उन्होंने गुजरात से लेकर उत्तर भारत को जो संगठित किया था वो कमाल था। और आज अपने ट्वीट में उन्होंने उस काले अध्याय को याद किया है कि देश की जनता ने कितनी हिम्मत दिखाई।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIR न्यूज कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सर्वोच्च अदालतले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले प्राप्त गरेको दानमा कथित आर्थिक अनियमितताको अदालतको निगरानीमा छानबिनको माग गर्दै दायर गरिएको जनहित याचिकामाथि तत्काल सुनवाई गर्न अस्वीकार गरेको छ। तर अदालतले निवेदकलाई उचित समयमा मुद्दा दर्ता गर्ने आश्वासन दिएको छ। याचिकाकर्ता अधिवक्ता नरेन्द्र कुमार गोस्वामीले न्यायाधीश बीवी न्यायाधीश एस नागरत्न र जोय मलय बाग्चीको बेन्चले उनीहरूको निवेदन महत्वपूर्ण प्रमाण प्राप्त गर्न मुद्दालाई तत्काल सूचीबद्ध गर्न सीमित रहेको बताएको छ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो। काराकास र वरपरका क्षेत्रमा आज बिहान 7.2 र 7.5 म्याग्निच्युडको भूकम्प जाँदा कैयौं भवन भत्किएका छन्। राष्ट्रपतिले अर्को आदेश नआएसम्मका लागि पठन पाठन तथा अनावश्यक क्रियाकलाप स्थगित गर्नुभयो भने सबैभन्दा अधिक प्रभावित क्षेत्रहरूमा सार्वजनिक र निजी सार्वजनिक स्वास्थ्य संयन्त्रहरू पनि सक्रिय रहेको बताउनुभयो। यसैबीच कैयौं स्थानमा उद्धार कार्य जारी रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। एक सोशल मीडिया पोस्ट गर्दै उपराष्ट्रपतिले आफ्ना प्रियजन गुमाएका प्रति आफ्नो संवेदना रहेको बताउनु भएको छ भने यसरी नै प्रधानमन्त्री मोदीले पनि भेनेजुएलाको सरकार र जनता विशेष गरी आफ्ना प्रियजन गुमाएका परिवारप्रति संवेदना प्रकट गर्नुभएको छ। कोलकाताको तारातला क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 9 पुगेको छ। 29 जनालाई अस्पताल ल्याइएको थियो जसमध्ये 20 जनाको अझै उपचार भइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारहरूलाई कार्यवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख

0: क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। खेल म्यान्चेस्टरको एमिरेट्स ओल्ड ट्राफर्ड स्टेडियममा भारतीय समय अनुसार साँझ 7 बजेदेखि शुरू हुनेछ। समूह ए को 3 खेलमा हरमनप्रीत कौरको कप्तानीमा रहेको भारत दोस्रो स्थानमा छ भने बंगलादेश चौथो स्थानमा छ। मौसम विभागले आज तटीय कर्नाटक, झारखण्ड, कोंकण र गोवा, महाराष्ट्र, तेलंगाना, उड़िसा, उप हिमालय, पश्चिम बंगाल र सिक्किममा अलग अलग स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागका अनुसार बिहार, झारखण्ड, पश्चिम मध्य प्रदेश, पश्चिम राजस्थान, मध्य महाराष्ट्र र मराठवाड़ामा भारी वर्षा र चट्याङ पर्ने सम्भावना छ। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ़दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। 25 जून 1975 आपतकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो र आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। आकाशवाणीबाट सुन्नु हुँदै थियो समाचार पूरा भयो।
1: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ नेपाली देशभक्ति गीतहरू सुनाउने क्रममा अब यहाँहरूलाई फेरि सुनाउन लागिरहेका छौं गायक कलाकार हीरा रसाइली अनि समूहको आवाजमा रहेको यो अर्को गीतलाई।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: यहाँहरूले सुनिरहनु भएको छ नेपाली देशभक्ति गीतहरू। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि यो अन्तिम गीत सुनाउन लागिरहेका छौं गायक कलाकार अरूणा लामा अनि समूहको शर्मा रहेको यो अर्को गीतलाई।

श्रोताहरूले सुनिरहनु भएको छ नेपाली आधुनिक गीतहरू। त श्रोता, नेपाली आधुनिक गीत सुनाउने क्रममा अब यो अन्तिम गीत सुनाउन लागिरहेछु। गायक कलाकार रिको लामाको आवाजमा रहेको यो गीतलाई

मीडियम वेबको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय अहिले हाम्रो स्टुडियोको घड़ी अनुसार अपराह्नको 4 बज्ने लागेको छ र हामी उपस्थित भएका छौं अब उसो प्रसारण गरिने कार्यक्रमहरूको जानकारी लिएर। र यसघरी रेडियो सुनेर बस्नुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, यस जानकारीको लगत्तैपछि सुनाउनेछौ फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 लिएर आउनेछौ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुन्ला अन्तर्गत प्रथम मामिकमा छिरिङ लेप्चाको आवाजमा केही गीत, त्यसपछि लाते भकुण्डो विषयमा प्रस्तुत हुनेछ एक वार्ता। 5 प्रस्तुत हुनेछ लिम्बू भाषाको कार्यक्रम नुसी चान अन्तर्गत प्रथममा समाचार, त्यसपछि कलाकार बीबी सुब्बाको आवाजमा केही गीत अनि प्रधानमन्त्री किसान सम्मान निधि योजना विषयमा एक वार्ता प्रस्तुत हुनेछ। 5:30 मनोरञ्जन गराउनेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तो अन्तर्गत प्रथममा कुङ्गा निमा लेप्चाको स्वरमा केही गीत, त्यसपछि प्रस्तुत हुनेछ एक वार्ता। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 प्रस्तुत हुनेछ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत पौरखी हातहरू विषयमा तिन्जेर निवासी मार्था राणा सिंहलीको एक अन्तर्वार्ता। 6:40, 45 अनि 50 सुन्नुहुनेछ प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत हुनेछ हिन्दी भाषामा एक वार्ता। 7:05 मनोरञ्जन गराउनेछौ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत, त्यसपछि 7:25 सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीत कार्यक्रम अन्तर्गत एक वार्ता।

8:05 मा मनोरञ्जन गराउनेछौ कलाकार नुसरत फतेह अली खान र प्रीति सागरको स्वरमा केही मीठा गजलहरू। त्यस कार्यक्रमको लगत्तैपछि 8:30 लिएर आउनेछौ कुमार गन्धर्वद्वारा शास्त्रीय गायन। 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:00 सोही केन्द्रबाट प्रस्तुत हुनेछ कार्यक्रम स्पटलाइट। त्यसपछि 9:30 कन्ट्री वाइड इनसाइट। 10:00 श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी संगीतको कार्यक्रम अन्तर्गत विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: आकाशवाणी गान्तोक सुनिरहनुभएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, ग्रामीण कार्यक्रम अन्तर्गत आज हामीसँग कुराकानी गर्न मनी उपस्थित हुनुहुन्छ तिन्जिर नाम्ची जिल्ला निवासी मार्था राणा, जसले ह्याण्डलुम ह्याण्डिक्राफ्ट गर्दै आफ्नो आजीविकालाई सुदृढ पाराले अगाडि बढाएर लगिरहनु भएको छ। र आज हामी उहाँसँग कुराकानी गर्नेछौ कि उहाँले कुन कुन आइटमहरू गर्नुहुँदैछ भनेर। त सर्वप्रथम यहाँलाई कार्यक्रममा स्वागत जनाउन चाहन्छु र विशेष मैले यहाँको परिचय दिइहाले श्रोतामाज। र यहाँले जुन चाहिँ यो ह्याण्डलुम ह्याण्डिक्राफ्ट यो हस्तकलाहरू गर्नु थाल्नु भएको चाहिँ कति भयो?
1: 2005 चाहिँ सुरु गरेको। त्यहाँदेखि चाहिँ हामीले एउटा एसएचजी खोल्यौँ। एसएचजी खोलेपछि चाहिँ त्यहाँदेखि सुरुवात भयो। त्यहाँ कन्टिन्यू नै छौँ हामी।
0: अच्छा, मतलब 2005 भनेपछि तपाईँको लगभग अब 21 वर्ष भयो है। यो अवधिमा तपाईँले 2005 म यो व्यवसाय सुरु गर्छु भनेर चाहिँ नि तपाईँलाई कहीँबाट प्रेरणा मिल्यो कि अथवा के कसरी सुरु गर्नुभयो?
1: यो चाहिँ मैले पहिलादेखि नै यस्तो काम चाहिँ मैले सानो उमेरदेखि नै मैले आमाको काखमा 6 वर्ष हुँदादेखि नै मैले यही काम गर्थेँ होइन। सानो नानी अब नानी हेर्दै भए पनि आमाको हातको काँटा खोसाएर पनि मैले त्यो बुन्ने गर्थेँ। त्यतिकै मैले अन्त बुन्दै जाँदाखेरि चाहिँ पछाडिसम्म पनि मैले अरू काम गर्दाखेरि पनि त्यही बुनिबस्थेँ। अनि नानीहरूको स्वेटर जानी नजानी त्यही बनाउँथे। अनि कसै

0: को केही मोजाहरू कसैको केही स्वेटरहरू बनाउनु लायो भने मैले कन्टिन्यू त्यो आफैले ट्रेनिङ चाहिँ मैले त्यो समयमा चाहिँ मैले पाएको थिइनँ होइन तर मैले आफ्नो अर्काको हेरेर अर्काको देखेर चाहिँ मैले सिक्ने गर्थेँ अनि मेरो आमाले अलिअलि बनाउनु हुन्थ्यो है त्यो बनाउनु हुँदाखेरि चाहिँ मैले त्यहीँबाट सिक्थेँ त्यहाँदेखि बनाउँदै बनाउँदै जाँदा चाहिँ अब ठुलो भयो त्यहाँदेखि त्यो उमेर बिहा गरेर आफ्नो पछाडि पनि मैले त्यही बनाइबस्थेँ मैले घरमा गएर पनि त्यही बनाउने मेरो आदत बसिहाल्यो हो आदत बस्यो त्यसरी बनाउँदै बनाउँदै चाहिँ मैले त्यहाँदेखि चाहिँ त्यो 2005 चाहिँ 5 चाहिँ हामीले एउटा एसएचजी खोल्यौँ एसएचजी खोल्दाखेरि चाहिँ अनि हाम्रो एसआरडीबाट हाम्रो एसएचजी खुल्यो त्यहाँबाट रेजिस्ट्रेसन भयो त्यहाँदेखि रेजिस्ट्रेसन भएर त्यही आधारमा चाहिँ हामीले त्यो एसएचजी पनि खोल्यौँ प्रस्ताव पनि त्यही आधारमा बनायौँ त्यहाँदेखि चाहिँ चल्दै चल्दै त्यही गरिरहेछौँ अहिलेसम्म पनि त्यस गरि नै रहेछौँ
1: अच्छा जस्तो यहाँले भन्नु भने अब 2005 एसएचजी खोल्नुभयो त्योभन्दा अगाडि त अब पहिलो गुरु यहाँले अब सिकेको चाहिँ आफ्नो आमाबाटै सिक्नु भन्नु भने जस्तो एसएचजी खोलेर चाहिँ यहाँले चाहिँ कस्तो ग्रुपमै गर्नु थाल्नुभयो कि आफै इन्डिभिजुअल गर्नु थाल्नुभयो अथवा ट्रेनिङहरू पनि केही लिनुभयो कि
0: ग्रुप खोलेर चाहिँ हामीले गर्यौँ ट्रेनिङ पनि लियौँ हामीलाई गभर्मेन्टबाट यसरी युडिएसडीबाट दिनुभयो उहाँले हो उहाँले ट्रेनिङ दिनुभयो हामीलाई यस्तै 6 ट्रेनिङ दिनुभयो
1: हजुर
0: 6 ट्रेनिङ हुँदाखेरि हामीले हातको कामहरू त्यहाँदेखि मिसिनको कामहरू सबैले उहाँले हामीले सिक्न पायौँ है हाम्रो गुरु चाहिँ अब त्यहीँ गाउँकै हुनुहुन्छ त्यहाँबाट सिक्यौँ धेरै सिक्यौँ हामीले सिक्दा सिक्दै अब धेरैजनामा मिसिनको पनि सिकेँ मैले मिसिन पनि एउटा पाउँछ यो मिसिन धागोकै मिसिन पाउँछ त्यो मिसिनमा पनि मैले सिक्दाखेरि चाहिँ अब धेरैजना मिसिनमा चलाउन अब हात परेन नपर्दाखेरि मेरोबाट कसैले मलाई एउटा मिसिन दिनुभयो साथीहरूले दिनुभयो अन्त त्यो लगेर मैले जबरजस्ती सिकेँ अनि बाहिर अलिकति सिकेर आयो त्यहाँदेखि घरमा गए फेरि सिकेँ त्यो त्यहाँदेखि त्यस्तो सिकेँ सिक्दै सिक्दै जाँदाखेरि चाहिँ त्यहाँदेखि त्यो मिसिनको धागोको अब मैले त्यही नै कन्टिन्यू काम पनि गर्दै जाँदैछु अनि धागो ल्याएँ फेरि त्यो मिसिन मलाई सिकाउनु भनेको मिस्टरले चाहिँ यसरी होलसेलको सामानहरू बजार बजारमा लगेर बिक्री गर्नुहुन्थ्यो नि है अन्त उहाँले भन्यो लु मलाई यस्तो बनाइदिए मोजाहरू टोपीहरू नानीको लागि जुत्ता सुत्ने सुटहरू बनाइदिनु भन्नुहुन्थ्यो हो अन्त बनाइदिन्थे उहाँले नै लगेर बेचिदिनुहुन्थ्यो अन्त बेचिदिनुहुन्थ्यो अन्त मलाई आएर बेलुका हाटको दिन उहाँ टाढो टाढो कता यसरी तुरुकमा जान्थ्यो सुम्बुकमा पनि सानो सानो मेला लाग्छ सानो सानो हाट लाग्छ है तुरुकमा कहाँ कहाँ उता जानु हुँदाखेरि चाहिँ उहाँले लगेर बिक्री गरेर ल्याइदिनुहुन्थ्यो अन्त त्यो पैसाले पनि फेरि मैले धागै उठाउँथे है धागै ल्याउँथे धागै ल्याएर चाहिँ त्यहाँदेखि मैले त्यस्तै काम गर्ने मलाई त अब त्यो बानी पर्यो अलिकति पैसा रुपियाँ पनि देख्ने भयो है पैसा रुपियाँ पनि देख्ने हुँदाखेरि चाहिँ मैले त्यसरी सिक्दै सिक्दै त्यहाँदेखि त्यो मिसिनको मैले ठुलो धागोको अहिले चाहिँ मैले सानो मिसिन चलाउनु छोडेर चाहिँ ठुलो मिसिन किनेको छु फरेन मिसिन भन्छ है ठुलो मोटो धागो चल्छ त्यो किन्न आफैले अब त्यो सफल बने त्यही पैसाहरूबाट त्यस्तै गर्दै आजसम्म चल्दैछौँ
1: अच्छा जस्तो यहाँले अब कस्तो कस्तो पाराले होइन आफूलाई अपग्रेड बढाउँदै लानुभयो होइन पहिला अब काँटाबाट बुन्दै बुन्दै अहिले मेसिनसम्म पुग्नुभयो भन्नु भने जस्तो यो अवधिमा यहाँले ट्रेनिङहरू चाहिँ कहाँ कहाँबाट पाउनुभयो कता कताबाट
0: पहिले चाहिँ मैले युडिएसडीबाटै पाएँ मिसिनको ट्रेनिङ चाहिँ युडिएसडीबाट पाएँ उहाँले ट्रेनिङ दिनुभयो मलाई 6 त्यो सिकेँ त्यहाँदेखि फेरि मलाई ट्रेनिङ गराइदिनु भनेर यस्तै 16 जस्तो दिदीबहिनीहरू जम्मा गरेर मलाई उहाँले फेरि ट्रेनिङ एउटा फर्महरू बुझायो भने चाहिँ युडिएसडीले मलाई दिनुभयो है त्यस्तै 6 दिनुभएको थियो मैले सिकाएँ फेरि उहाँलाई मिसिनको कामहरू गर्नु सिकाएँ अनि 6 बादमा चाहिँ त्यहाँदेखि फेरि आफ्नै अब घरमै मिसिन राखेर त्यही काम सुरु गरेँ त्यहाँदेखि बादमा चाहिँ सामानहरू अब त्यसरी बनाउँदै राख्दै एउटा दोकान पनि मैले खोलेको थिएँ हो अनि दोकान पनि खोल्दाखेरि त्यो सामानहरू राखेर बिक्री गर्नुको लागि बिक्री गर्दाखेरि चाहिँ अब फेरि हामी 2 मात्रै थियौँ हामी घर मिस्टर र म मात्रै उहाँको पनि ग्यारिस उहाँले चलाउनु हुन्थ्यो र चाहिँ अन्त एकजनाले चाहिँ अब दोकान माया मार्नु पर्ने भयो हो त्यसले गर्दाखेरि चाहिँ अन्त अब मैले चाहिँ दोकान अर्कालाई जिम्मा दिएर चाहिँ म चाहिँ फेरि घरमै नै स्टक गरेँ अनि बादमा त्यो गर्दै गर्दै जाँदाखेरि फेरि हामीलाई यहाँनिर डिएचएसले फेरि हामीलाई त्यो सामानहरू हामीले हाटमा कोही बेला नाम्चीमा त्यो महोत्सव हुन्छ नि त्यति बेला चाहिँ हामीलाई फेरि बोलाउनु भयो उहाँले उहाँ ती बस्तीको अब तिमीहरू एसएचजीहरूको के काम छ यो सामान निकाल बिक्री गर भनेर एउटा मेला दिनुभयो नाम्चीमा त्यस्तै 4 कतिको प्रोग्राम थियो
1: हो
0: महोत्सव थियो त्यहाँ हामीले निकाल्यौँ मैले सामान निकालेँ मेरो सामान त यति राम्रो बिक्री भयो त्यो समयमा बिक्री राम्रो भयो एउटै पनि सामान रहेन राम्रो बिक्री हुँदाखेरि चाहिँ अन्त उहाँले बाहिर पनि पठाउनु भयो पठाउनु भयो गुवाहाटी पठाउनु भयो उहाँले एसआरडीएले है अन्त हामीले राम्रो काम गरेको देखेर उहाँले चाहिँ फेरि हामीलाई लोन पनि दिनुपर्छ दिदी बहिनीहरूलाई यो एसएचजीलाई चाहिँ काम गर्ने रहेछ भनेर चाहिँ लोन पनि दिलाइदिनु भएको थियो है.
1: अच्छा.
0: लोन दिलाइदिनु भयो त्यहाँदेखि हामी 10 जना साथीहरूमा अन्त त्यसरी काम गऱ्यौँ. कसैलाई अब उनीहरूले कतिले त ह्यान्डिक्राफ्ट गर्दैन साथीभाइहरूले उनीहरूलाई त्यतै लोनबाट चाहिँ हामीले एउटा दोकान एउटा साथीले दोकान खोल्ने भयो त्यही पैसाको भागबाट चाहिँ अन्त उनीहरूले दोकान खोलेर चलाउनु हुँदैछ अहिले पनि दोकानै चलाउनु हुँदैछ है. अनि अरू साथीहरूले चाहिँ अब घरमै बसेर अलिअलि बनाउँछ हातको कामहरू गर्छ त्यस्तै कामहरू गर्दैछौँ.
1: अच्छा भनेपछि यहाँले आफू पनि गर्नुहुँदैछ र साथसाथै ग्रुपमा पनि हुँदैछ है ग्रुपबाट पनि गर्नुहुँदैछ. जस्तो ग्रुपमा गर्दाखेरि चाहिँ यहाँले कस्तो पाराले गर्नुहुन्छ कि सबै मिलेर बनाउनुहुन्छ अथवा त्यसको जुन प्रफिटहरू चाहिँ बाँड्नुहुन्छ कि अथवा ग्रुपमै राख्नुहुन्छ कि कस्तो के गर्नुहुन्छ
0: त्यो चाहिँ यसो गर्छु सर म चाहिँ त्यो सामान चाहिँ अब उनीहरूले मलाई अलिकति कन्सेसन रेटमा दिन्छ.
1: अच्छा हजुर.
0: उनीहरूले बनाउँछ जेला राख्छ त्यहाँदेखि जेलादेखि अब उनीहरूले राखेपछि जेला त चाहियो है साथीहरूलाई त्यो सामान चाहिँ मैले उठाउँछु सबै मैले उठाउँछु अनि म जहाँ जहाँ अब हामी बाहिर सेल गर्नु जाँदाखेरि चाहिँ म बिक्री गर्छु नोक्सान भयो मेरै नाफा भयो मेरै.
1: अच्छा. ए मतलब उहाँहरूले बनाएर तपाईँले नै उठाइदिनुहुन्छ.
0: मैले उठाइदिन्छु.
1: त्यसो गर्दा उहाँहरूलाई पनि अब मार्केटिङको केही झमेला भएन
0: होइन
1: उहाँले सिम्पल बनाउनु पर्यो
0: तपाईँले
1: नै उठाउनु उहाँलाई अब बसी बसी एउटा आयस्रोतको पनि बाटो भयो होइन. जस्तो यो मार्केटिङकै कुरा गर्नुपर्दा यहाँले कता कता चाहिँ बेच्नुहुँदैछ अहिले
0: डिएचएसले चाहिँ हामीलाई बहुत बाहिर लानुभयो कता कता घुमाउनु भयो सिक्किमभरि त हामी सबैलाई डिएचएस कर्म सर हुनुहुन्छ छिरिङ सर हुनुहुन्छ उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छु किनभने सुरुवातै हामीलाई पहिला सुरुवातमा हामीलाई यो जङ्गु भन्ने ठाउँ तल साङ्कलाङमा हामीलाई लानुभयो हामी दुईजना थियौँ हाम्रो ग्रुपबाट एक एकजना दुईजनालाई लानुभयो तल डाँडमा 15 दिन उहाँ हामीलाई राख्नुभयो खानु खर्च सबै उहाँहरूले नै गर्नुहुन्छ डिएचएसबाट चाहिँ है बस्नु खानु सुत्नु सबै उहाँले गर्नुहुन्छ मैले त्यसरी उठाएर लगेको थिएँ है उहाँले त्यहाँनिर 15 दिन राख्दा हाम्रो सबै सामान त्यहाँ पनि बिक्री भयो त्यहाँदेखि सुरुवात हुँदाखेरि चाहिँ सरहरूले अन्त त्यहाँबाट हामीलाई यसरी दिल्ली लानुभयो एकबार मतलब बिर्सिहाले तारिखहरू अन्त दिल्ली लानुभयो कलकत्ता लानुभयो त्यहाँदेखि यो लास्ट इयर मलाई चाहिँ उसमा लानुभयो सुरजकुण्डमा
1: हरियाणा
0: सुरजकुण्ड गएँ है यसरी त यो साउथभरि यो चारै डिस्ट्रिक्टमा चाहिँ हामीले उहाँहरूले चाहिँ हामीलाई पहिला चाहिँ त्यसरी घुमाउनु भयो लानुभयो हाम्रो प्रडक्ट एउटै खेरो भएन है अन्त प्रडक्टहरू चाहिँ हामीले बेच्ने मौका पनि पायौँ है अनि यसो घरको आर्थिक अवस्थालाई पनि अलिकति सुधार हुने काम भयो हो अन्त खुसी लाग्छ अब आफ्नो कामले आफ्नो कमाइले अलिकति घर चल्नु पाउँदा कसैलाई माग्नु परेन है कसैलाई अब बिन्ती गर्नु पर्दैन अझै कुनै प्रकार दरकार पर्यो भने आफ्नै कमाइ छ आफू यता गर्छु उता गर्छु भने त्यसै आइडिया पनि आउँदो रहेछ है त्योभन्दा पहिला त हामीलाई यताउति बाहिर त बहुत लानुभयो नि अन्त पहिला चाहिँ गुवाहाटीमा पठाउनु भयो एकपल्ट त्यहाँदेखि उता कलकत्ता पठाउनु भयो अन्त के भन्छ त्रिपुरा अगरतला त्यहाँ पठाउनु भयो त्यसरी हो त्यसरी थुप्रो ठाउँ पठाउनु भयो कलकत्ता त हामीलाई 4 पल्ट चाहिँ लानुभयो दिल्ली 2-3 पल्ट लानुभयो है त्यसरी हाम्रो अहिले चाहिँ त्यसरी सरहरूले मार्केटिङ खोलिदिनु भयो हाम्रो प्रडक्टहरूलाई सेल गर्ने ठाउँ चाहिँ अब लगेर उहाँहरूले कहाँ कहाँ सेल हुन्छ के हुन्छ हामीलाई पनि त्यो थाहा भयो है त्यस्तो प्रकारले चल्यौँ.
1: हजुर. जस्तो यहाँहरू अब जति जग्गा पनि जानुहुन्छ होइन अब डिपार्टमेन्ट लिएर जानुहुन्छ जुनै पनि जग्गा जाँदाखेरि चाहिँ आफ्नो केही खर्च लागेन सबै डिपार्टमेन्टै खर्च
0: हजुर बाहिर लाँदा चाहिँ हामीलाई त्यसरी खर्च उहाँले नै गर्नुहुन्छ सबै
1: डिपार्टमेन्टै खर्च भयो आफ्नो अब आइटमहरू पनि बिक्री भयो है
0: हजुर हजुर.
1: जस्तो आइटमकै कुरा गर्नुपर्दा नि हालैमा यहाँले चाहिँ के आइटम चाहिँ बनाउनुहुँदैछ
0: अहिले मैले एक नम्बरमा त बेबी सुट छ
1: हजुर
0: टोपी मोजाहरू आउँछ त्यहाँदेखि 3 नम्बरमा यस्तो नानीहरूको लागि सानो ट्रेडिसनल चौबन्दी त्यो छ अहिले त्यहाँदेखि ठुलो मान्छेको अहिलेको ट्रेडिसनलै त्यो ड्रेस चौबन्दी नै छ प्रधानको एउटा आइटम बनाएको छु प्रधान चौबन्दी अनि अर्को चाहिँ अब सिम्पल चौबन्दी अहिले प्रायः सबले त्यो अहिले यो ड्रेस ट्रेडिसनल गर्नुले गर्दाखेरि चाहिँ है त्यो चौबन्दी चल्दैछ त्यस्तोको डिमान्ड छ अनि अहिले मैले अर्को आइटम चाहिँ के थपेको छु भन्दा ह्यान्डलुमबाट ह्यान्डलुमै भनौँ न है अब त्यो राईहरूले लाउने ठेङ्गा हुन्छ नि ठेङ्गा अनि राई चोली छ आइटममा है थुप्रै आइटम छ यस्तो कुर्सीको जामाहरू साथीहरूले बनाइदिन्छ त्यो पनि अब उठाएर सेल गर्नै पर्यो कुर्सीको झोलाहरू पनि छ त्यो पनि हामीले अब उठाइदिनै पर्छ मैले चाहिँ त्यसरी नै उठाउँदैछु र सेल गरिदिँदैछु
1: यहाँले जुन जति पनि यो आइटम भन्नुभयो नि यो आइटम चाहिँ यहाँले डिमान्डमा मात्रै बनाउनुहुन्छ कि अथवा बनाइराखेर सेल गर्नुहुन्छ
0: बनाइराख्छु कि त्यहाँदेखि जब सिजन आउँछ नि सिजन आएपछि चाहिँ उनीहरूलाई थपथप लु यतिमा पठाइदिनु भनेर कसैलाई अब फोन गरेको हुन्छ कसैले अब कोही बेला आफै पुऱ्याइदिन्छु घरबाटै त्यो चाहिँ सेल हुन्छ त्यो जुन चाहिँ ट्रेडिसनल चिजहरू चाहिँ यो चौबन्दीहरू चाहिँ
1: जस्तो अब अहिले त अनलाइन मार्केटिङको जमाना छ होइन सोसियल मिडियाको जमाना यहाँले त्यो अनलाइनबाट पनि आफ्नो प्रडक्टहरूलाई हालेर मतलब कहीँबाट पनि कलहरू आएर त्यस्तो दिने गर्नुभएको छ
0: अनलाइन बाट त कल आउँछ, कल आयो भने चाहिँ म चाहिँ डाइरेक्ट घरमै पुर्याइदिन्छु, किनभने अब हाम्रो एरियामा त सबै चिनाजानै छ। दिदी यस्तो पर्यो, मलाई यस्तो चाहियो, झट्टै ल्याइदिनु भने म ठक्कै पठाइदिइहाल्छु, पुर्याइदिन्छु, अनलाइनै काम भयो है।
1: अहिले चाहिँ पोस्टहरू, सेयरहरू, मतलब आफ्नो स्टोरीहरूमा चाहिँ

0: एभाइलेबल छ है भनेर टक्क हालिदिएपछि फोनहरू आउँछ नि त्यस्तोहरू
1: कोही बेला फेसबुकमा हालिदिएकोमा आउँछ आइबस्छ अहिले अफिसबाट मलाई तल म्युनिसिपल अफिसबाट भनिराखेको छ ल यस्तो कलरको चाहियो उनीहरूले कलर हालेर पठाइदिन्छ उयसमा वाट्सएपमा यो कलरको बनाइदिने भन्छ त्यो बनाइदिइहाल्छु त्यहाँदेखि टाइममा छिटो म ढिलो गर्नु मन पर्दैन मलाई अर्काको अर्डरको चिज छिटो छिटो म रातारात गरेर बनाइदिन्छु है पठाइदिइहाल्छु पुऱ्याइ दिइहाल्छु किनभने म आफै पनि जान्छु किनभने अब साथीहरूले मलाई अहिले प्रायले अब चिन्छ मार्था दिदी भनेपछि चाहिँ नाम्चीमा चाहिँ सबले नचिन्ने चाहिँ कम छैन म चाहिँ अब घर घरै सामान पुऱ्याइदिन्छु अब त्यो बिजनेसमा त त्यस्तै हुनु पर्दो रहेछ नि होइन अब अलिक ढिलो लोसे अल्छे गर्यो भने त अलिक मिल्दैन रहेछ
0: भनेको टाइममा डेलिभर गर्न सकेन भने त नगर्ने रहेछ भन्ने हुन्छ
1: अन्त त्यसले गर्दा चाहिँ म टाइममा उनीहरूको अब अस्ति नै भनिरहेछ मलाई हामीलाई यस्तो चाहिँ चाहिन्छ ल यस्तो चाहिँ बनाउने भनेर म भन्नुहुन्छ है म बनाइदिइहाल्छु सामानहरू चाहिँ म चाहिँ एभाइलेबलै राखिदिन्छु किनभने कोही बेला अब त्यस्तै अब वरिपरि भाबीले कस्तो लाउँछ बङ्गालीले कस्तो लान्छ नेपालीले के लाउँछ त्यस्तै खालको उसमा बनाइदिइहाल्छु बनाउँछु
0: यहाँले चौबन्दीको कुरा गर्नुभयो बेबी सुटहरू जति पनि यहाँले कुरा गर्नुभयो नि यसलाई चाहिँ टाइम चाहिँ कति जस्तो लिनुहुन्छ जस्तो एउटा बनाउनु
1: एक दिन लाग्छ
0: एक दिनमा चाहिँ तपाईँले कम्प्लिट गर्नुहुन्छ अच्छा यो बनाउँदाखेरि तपाईँ एक्लै गर्नुहुन्छ कि हेल्परहरू राख्नु भएको छ कि अथवा घरको कोही सदस्यले सहायता गर्नुहुन्छ
1: धागोहरू डल्लो बनाउनु चाहिँ सघाउँछ अब मिसिनको काम त सक्दैन सिलाउनु सघाइदिन्छ धागो डल्लो बनाउनु चाहिँ मेन हो त्यो चाहिँ नानीहरूले गर लु यस्तो गर यसो छुट्टीको टाइममा भन्दा चाहिँ नानीहरूले गरिदिन्छ डल्लो
0: हजुर हजुर जस्तो अब चौबन्दीकै कुरा गर्नुपर्दा तपाईँको विभिन्न प्रकारको चौबन्दी छ होइन प्रधानको अर्कै छ ट्रेडिसनल ठुलोको भयो सानोको भयो जस्तो यसको र मेटेरियलहरू चाहिँ यहाँले कहाँबाट ल्याउने
1: मैले सिलगढीबाटै उठाउँदैछु सिलगढीमा होलसेलमा पाइहाल्छ है त्यहाँबाट नभए फोनबाट वर्षमा भन्यो भने कलर मिलाएर यति यति केजी पठाइदिनु यस्तो कलर भनेर वर्षबाट हालेर रङ पठाइदियो कलर पठाइदियो
0: मैले
1: प्याक गरेर पठाइदिन्छ पैसा जिपे गरिदिँदा सजिलो छ जिपे गरिदिन्छु
0: प्रायको अब मेटेरियल तपाईँले
1: ल्याउँछु
0: जस्तो एउटा चौबन्दी बनाउनु पर्यो भने तपाईँलाई र मेटेरियल के के चाहिन्छ त्यसमा
1: केही पर्दैन खालि धागो मात्रै
0: धागो मात्रै धागोले तपाईँलाई पहिला ल्याएर बुन्नु पर्यो
1: हजुर
0: बुनेर बादमा चाहिँ सिलाउने काम
1: त्यति नै हो बेबी सुटहरूमा चाहिँ बटमहरू चाहिन्छ बेबी सुटमा कोही अब कुन कुन स्टाइलको हुन्छ बटम चाहिन्छ त्यसमा इलास्टिक चाहिन्छ एउटा त्यति नै हो कसैमा तुना पनि हालिदिनुपर्छ अब सानो नानीको चौबन्दीमा त्यही तुना हाल्यो चौबन्दी त हो तुना बनाइदियो अहिले त नानीहरूको लागि पनि डिमान्ड छ नानीहरूको लागि एकदम बनाउनु पर्ने अब त्यो नानीहरूलाई ठण्डा महिनामा चाहिँ अब त्यो जाडोमा चाहिँ त्यही ट्रेडिसनल चौबन्दीहरू चल्छ
0: जस्तो अब अहिले विभिन्न विभाग अथवा सिक्किम सरकारबाट जुन एभ्री होइन तपाईँको विभाग चाहिँ ट्रेडिसनल लाउनु भनेको डिमान्ड राम्रो नै आइरहेको छ संस्कृतिलाई पनि बचाइयो जस्तो यहाँले यो गर्दै आउँदा नि अब 2005 अहिले 2026 छौँ हामी यत्रो अवधिमा यहाँले यो सिलाइ बुनाइको काम गर्दै आउँदा पहिलाको गराई अहिलेको गराईमा कस्तो के भिन्नता पाउनुभयो
1: अब त्यसमा पहिलाको ओल्ड मोडलको डिजाइनहरू गर्नु पर्थ्यो अहिले चाहिँ अलिकति अहिलेको मोडलको बनाउनु पर्छ अहिलेको स्टाइलको हेरेर कस्तो चाहिँ अब कलर मन पराउँछ कस्तो अब त्यसमा अब हुनुपर्छ कुन स्टाइलको बनाउनु पर्छ अलिकति डिफ्रेन्ट चाहिँ डिफ्रेन्ट छ
0: अच्छा जस्तो राम्रो चाहिँ नि अब पहिलाकै राम्रो हो कि अहिलेको नयाँ जेनेरेसन लाउने राम्रो लाग्छ लुगा चाहिँ
1: ट्रेडिसनल अहिले अब हाम्रो लागि त राम्रो हो किनभने हाम्रो एउटा बनाउनु एउटा काम पनि हुन्छ बिजनेस पनि चल्छ राम्रो हो तर कतिले चाहिँ अब पुरानो ओल्ड मोडलकै नै पनि लाउँछ नि अब कतिको बुढाबुढीहरू अहिले कस्तो बुढा बुढीले चाहिँ पहिलाको छोड्दैन त्यसले गर्दा अहिलेको हेरेर गर्नु पर्यो अहिलेको अहिले कस्तो लाउने पछाडिको आमा बाउले कस्तो लाउनुहुन्छ त्यो सबै आफूले विचार गर्नु पर्यो उहाँलाई कस्तो डिजाइन मनपर्छ उहाँलाई कस्तो मनपर्छ भनेर आफूलाई मनमा आइहाल्छ बनाउँदाखेरि
0: जस्तो अब चौबन्दी भन्ने बित्तिकै हामी एउटै आइटम होला जस्तो लाग्छ नि यसो सोच्दा तर चौबन्दीमा नि थुप्रो खालको भेराइटी हुन्छ अब यहाँले अहिले बनाउँदै गर्नु भएको छ कतिवटा जस्तो भेराइटी बनाउनुहुन्छ
1: मेरोमा अहिले बेसी छैन एउटा प्रधान चौबन्दीको चाहिँ यसको बोर्डरमा चाहिँ रेड हाल्नुपर्छ प्लेन रेड हालिदिनुपर्छ अनि ब्ल्याक बीचमा ब्ल्याक हालिदिनुपर्छ ब्ल्याक र रेडले प्रधानको नेवारी ड्रेस भइहाल्दो रहेछ त्यो बनाउनु पर्छ नभए पुरा बडीमा चाहिँ रेड हालिदियो कालो बोर्डर लगाइदियो भने नि त्यो पनि प्रधानको उयसमा हुँदो रहेछ त्यो डिमान्ड छ त्यहाँदेखि अर्को चाहिँ डिमान्ड चौबन्दी बनायो बिचमा त्यो बोर्डरमा चाहिँ अलिकति प्रिन्ट हालिदिनुपर्छ अरू धागो कुनै म्याचिङ कलर अब कुन चाहिँ अर्डर गर्नुहुन्छ साडीको म्याच मिल्ने हिसाबले गर्नु पर्यो त्यो कलर यस्तो बनाइदिनु भन्नुभयो भने चाहिँ त्यो कलर हालेर बनाउनुपर्छ साडीको कलर अब अनुसार फोटो हालेर पठाउनुहुन्छ उहाँ अफिसतिरबाट त्यति बेला चाहिँ अन्त हालेर त्यही अनुसारको बनाउनुपर्छ
0: जस्तो डिपार्टमेन्टल अफिसहरूतिर पनि यहाँको डिमान्ड आइबस्छ है अघि नै भन्नुभयो
1: हजुर
0: कस्तो उहाँले कुन खालको भन्नुहुन्छ त्यही पाराले बनाउनुहुन्छ है। जस्तो यहाँले नि अब थ्रो अवधिसम्म यहाँले गर्दै आउनुभयो, यहाँ एज अ रिसर्च पर्सन कहीँ गएर अरूलाई ट्रेनिङहरू दिने अथवा यस्तोहरू पनि गर्नुहुँदैछ?
1: अहिले चाहिँ गरेको छुइनँ, हालैमा चाहिँ आएको छैन। अब आयो अब जानु भन्नुभयो भने चाहिँ त अब गइहाल्ने।
0: हजुर हजुर,
1: हामीले एकपल्ट 3 साल जस्तो भयो जीएनबीमा हामीलाई एउटा मौका पाएको थियौँ है। जीएनबीमा 10 दिनको प्रोग्राम थियो नानीहरूलाई, जीएनबी राबोङ स्कुल डे जीएनबीमा, अनि त्यो नानीहरूलाई हातको सिकाउनु चाहिँ हामीलाई बोलाउनु भएको थियो 10 दिन।
0: ए हजुर हजुर,
1: त्योभन्दा अगाडि धेरै साल अगाडि फेरि थियौँ, मैले बिर्सिहालेँ। अन्त यो पर के भन्छ नामथाङको एउटा केभीके भन्ने एउटा फार्म छ नि, हौ यहाँनेरि पनि मलाई 1 महिनाको मौका दिनुभएको थियो है, त्यहाँ पनि ट्रेनिङ गराए।
0: हजुर हजुर,
1: त्यहाँ चाहिँ मिसिनको ट्रेनिङ गराए हो।
0: ए हजुर हजुर,
1: धेरै भयो, 3-4 वर्ष जस्तै भयो होला, त्यहाँ पनि अब कुन साल हो त्यो हामीले अब मनमा राख्यो भने बिर्सिहाल्छु है।
0: जस्तो मेसिन चाहिँ अहिले सबै इलेक्ट्रिकै चलाउनुहुन्छ? अहिले
1: इलेक्ट्रिकको होइन, अहिले हातको यस्तै नै छ, सिम्पल इलेक्ट्रिकको पर्दैन,
0: परेन,
1: त्यो चाहिँ हातले नै चलाउनु पर्छ।
0: होइन मतलब सिलाउनु पर्यो भने चाहिँ
1: सिलाउनु पर्दैन, हातैले
0: लुगाहरू सिलाउँदा चाहिँ अब इलेक्ट्रिक छ नि कतिवटा, तर यसमा चाहिँ अब हातले नै गर्नुहुन्छ। यो मेसिनहरू चाहिँ यहाँले आफै लिनु भएको नि है?
1: हजुर, पहिले चाहिँ मलाई गभर्मेन्टले दिनुभएको थियो है, त्यहाँदेखि बादमा त्यो त अब इन्डियन मेसिन हो, साह्रै छिटो बिक्री गयो, बिग्रियो, र पनि मैले दुःख सुख चलाउँदै थिएँ। त्यहाँदेखि मलाई एकजना साथीले चाहिँ भन्नुभयो, फरेन मेसिन मेरोमा छ, तिमी लैजाऊ चलाऊ, तिमी चलाउँछौ कन्टिन्यू भनेर उहाँले भन्नुभयो। सेकेन्ड ह्यान्ड मैले मेसिन किनेँ है, त्यो चलाउँदा चलाउँदा चाहिँ बादमा चाहिँ त्यो पनि काँटा सबै सकियो, काँटा सकिएपछि चाहिँ बाहिर मगाउनु पर्छ, त्यसको नम्बर के हो, त्यो कति नम्बरको, त्यो सबै हुनुपर्छ हो। पाइनँ त्यो काँटै, पाउनु सकिनँ, नपाउँदा चाहिँ मैले अन्त नयाँ मगाएँ, दिल्लीबाट नयाँ मगाएर त्यही चलाउँदैछु अहिले।
0: जस्तो यहाँ त अब घरको एउटा होइन घर आमा पनि हुनुहुन्छ, घरहरू पनि सम्हाल्नु पर्ने हुन्छ होइन, अब यहाँको परिवारमा को हुनुहुन्छ, मतलब यहाँलाई कसले सहायता गर्नुहुन्छ?
1: अहिले मेरो ठुलो छोरी पनि बिहा भएर हुन्छ, नजिकै छ, ठुलो छोरी पनि नजिकै छ, सानो छोरी पनि नजिकै छ, ऊ पनि बिहा नै गरेको हो, अन्त दुईटा छोरी म त्यो मेरो चाहिँ उहाँहरूले नै हेल्प गर्छ,
0: हेल्प गर्नुहुन्छ। जस्तो अब यहाँको समय दिनचर्या भनौँ न, जस्तो अब यो काम पनि गर्नुपर्ने हुन्छ, अब घरको काम अब बसिसकेपछि होइन, अरू अरू अब खेतीपाती गाई पालन त्यस्तोहरू पनि हुनसक्छ, यहाँले चाहिँ कस्तो पाराले चाहिँ यो समय मिलाउनु भएको छ?
1: मैले चाहिँ अब बनाउने टाइम चाहिँ मेरो 12 बजीदेखि बेलुकाको 4-5-6 बजीसम्म, जहिलेसम्म अब एउटा सुरु गरेपछि चाहिँ नसकिन्छ चाहिँ उठ्दिनँ, बनाउँछु है। त्यो 12 बजीसम्म चाहिँ मेरो बाख्रा कुखुरा सुँगुर पनि पालेको छु, सुँगुर छ मेरो 6-7 वटा है, अनि कुखुराहरू त्यस्तै 30-35 वटा जस्तो कुखुरा छ है। अनि मेरो एउटा पहिला मेरो ससुराले कान्छी आमा ल्याएको पट्टिबाट एउटा छोरा छ, त्यो बिचरा त्यो अब सिधा छ हो, त्यो भाइले चाहिँ मलाई अलिक हेल्प गर्छ, सुँगुरको ड्युटी उसले गरिदिन्छ, कुखुरा सुँगुरको ड्युटी। त्यति बेलासम्म मेरो साथीभाइहरूसँग 12 बजीसम्म चाहिँ घरको काम गरिहाल्छ, सकिहाल्छ, अन्त आफ्नो जुन चाहिँ काम गर्नु छ त्यो फट्टै बसिहाल्नुपर्छ, काम टाइममा चाहिँ एकदम
0: गरिहाल्नुपर्छ।
1: दोकान छैन, मैले घरमै नै सामान स्टक बनाउँछु, स्टक बनाएर राख्यो, जहाँ कसै कहाँबाट अब खबर आएपछि पका कसै हिँडिगयो।
0: बनाएर तपाईँले रेडी राख्नु भएको हुन्छ, यता तपाईँको डेली बेसिसमै बनिन्छ है, अब कहीँ स्टल लानु पर्यो भने स्टल, हजुर, कहीँ डिमान्ड आयो भने गरिहाल्नु पर्यो है। यो गर्दै आउँदा नि अब तपाईँको अरू पनि थुप्रो व्यवसायहरू छ, तपाईँ अब ह्यान्डलुम ह्यान्डिक्राफ्ट गर्नुहुँदैछ, तपाईँलाई चाहिँ आफैलाई कस्तो अनुभव पाउनुभयो यत्रो, तपाईँको त यत्रो अवधि भयो यत्रो लामो?
1: अब मलाई त खुसी लाग्छ, किनभने मैले धेरै दुःख पनि गरेर आएको, सङ्घर्ष अब गरे, के गर्दा चाहिँ कस्तो कामहरू गर्दा चाहिँ आफूलाई घर चल्छ है, खुसी लाग्छ, किनभने अब आफ्नो मेहनत परिश्रम कोही खाँदाखेरि चाहिँ मजा लाग्छ, अब मागिरहनु पर्दैन अर्कालाई, आफ्नो मेहनत परिश्रम छ भने त कसैलाई हात फैलाउनु परेन,
0: भएन
1: आफैले नै त्यो आफू घर चलाउनु पर्यो। अहिले मेरो मिस्टर हुनुहुन्न, 4 वर्ष भयो है,
0: एक्सपायर
1: हुनुभयो, अनि त्योभन्दा अगाडि पनि मैले त्यस्तै दुःख गरिबस्थेँ, त्यो अब मलाई अहिले अब अगाडि मृत्यु हुनुपर्ने थिएछ र चाहिँ जस्तो लाग्छ क्या मलाई नि, अन्त चाहिँ अब दुःख घरको कामहरू गर्नु पनि सबै मैले चाहिँ अब पहिल्यैबाट सिकिसकेको
0: थिएँ,
1: नभए अब त्यस्तै नगर्नु र म पनि एउटा आफ्नो श्रीमानको आश्रममै बस्नु भने दुःख पाउँथे होला, तर म अहिले दुःखको मलाई अनुभव छैन, म पाउँदिन भन्ने मेरो चाहिँ त्यस्तो लाग्छ मनमा कि।
0: हजुर हजुर
1: अन्त जस्तै पहिला चलिरहेछ त्यस्तै चाहिँ चलिरहेछ म अहिलेसम्म
0: हजुर हजुर पक्कै पनि यो यहाँको कुराले अब यहाँ जति पनि यहाँ श्रोताहरूले कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूलाई पनि प्रोत्साहन हुनुभयो होला उहाँले होइन तपाईँले कसरी चाहिँ आफ्नो कार्यलाई चाहिँ अगाडि बढाएर लानुभयो जस्तै सङ्घर्ष भए पनि सङ्घर्षसँग जुझ्दै भए पनि होइन आफ्नो जुन कार्य गर्नुपर्ने हो त्यसलाई चाहिँ अगाडि बढाएर लाएर अझै सुदृढ पाराले अगाडि बढाएर लानुभयो त्यो एउटा साहस होइन नारीले चाहे पनि जे पनि गर्न सक्छ भन्ने एउटा उदाहरण पनि अब यहाँले यहाँ पेश गर्नुभयो है एकदमै महत्वपूर्ण यहाँ कुराकानी पनि भयो जुन आजको कार्यक्रमको जुन कुराकानीले श्रोतामा पनि केही प्रोत्साहन हुनुभयो होला अब कतिजनाको हुन्छ नि कोही नारीहरू त्यतिकै बसिरहनु भएको हुन्छ काम छैन मेरो त भन्दै उहाँहरूले पनि अब केही न केही यो सुनेर होइन यस्तो गर्दा त हुने रहेछ भन्ने उहाँहरूलाई पनि जानकारी हुन गयो भन्ने आशा गर्न चाहन्छु यहाँलाई के सुन्न चाहे भने विभागद्वारा नि अब अहिले यहाँले स्टलहरू त गरिरहनु भएको छ यसको बावजुद अरू के सहायताहरू पाइरहनु भएको छ यो ह्यान्डलुम ह्यान्डिक्राफ्टमा
1: अब स्टल पाउनु नै हामीलाई काफी किनभने हामीले अब त्यहाँ मार्केटिङ बिक्री गर्नु पायो है हाम्रो अलिअलि सामान बिक्री हुन्छ अनि उहाँहरूले पनि हामीलाई यसो अब बसेको दिनको पैसा अलिअलि दिनुहुन्छ कसैले अब दिनको 500 गरेर दिनुहुन्छ हामीलाई खाइ खर्च अब त्यसमा पनि सेभ हुन्छ अनि बेच्नु पायो भने नि हामीलाई ठुलो हामीलाई मार्केटिङ र यसो स्टल दिनुभयो भने नि हामीलाई काफी हामीलाई लोनको जरुरत छैन दुःख सुख चलिहाल्छ र बेच्नु पायो आफ्नो सामान प्रडक्टलाई निकाल्नु पायो भने त्यतिमा हामी खुसी एकदम खुसी
0: जस्तो गाउँमा अब यहाँको गाउँमा नि यहाँ एकजना त हुनुहुन्छ अब यहाँलाई देखेर अरूले पनि कतिजनाले त यही पेसालाई अप्नाउनु भएको छ कि छैन
1: मेरोमा हाम्रो ग्रुपबाट एक दुईजना त्यस्तो छ त्यही काम गरेर त्यही बस्नु भएको छ उसको चाहिँ फेरि मैले अरू बेला कहीँ जानु पर्यो भने अब हामी सँगै लिएर जान्छौँ सामान है अब कोही बेला चाहिँ छैन भने उसको सामान मैले उठाएर ल्याइदिन्छु उहाँले पनि त्यस्तै गर्नुहुन्छ बेबी सुटर मोजाहरू यसरी टोपीहरू हामीसँग उहाँ राति दिउँसो हामीलाई आदत लागेपछि चाहिँ नि हामीले त्यो छोड्नुलाई हामीलाई पुरै पिर पर्छ अब यो यस्तो चल्छ यस्तो बिक्री हुन्छ भनेर हामीलाई मनमा छ हो बिक्रीबाट हुन्छ भनेर त्यसले गर्दा त्यो छोड्नुको लागि चाहिँ हामीलाई एकछिन काँटा छैन एकछिन हातमा धागो छैन भने नि अब के छैन के छैन के छैन भनेर हामीलाई त्यो अब एउटा निसाई लागेको छ अन्त हामीलाई त्यो काम चाहिँ हामी हमेसा गरि नै रहन्छौँ बिक्री होस् या नहोस् अर्डर्स आओस् नहोस् त्यो बनाइ नै राख्छौँ किन जब सिजन हुन्छ अब ठन्डा महिना लाग्छ लु यस्तो चिज चाहियो भन्दा हामीले झट्टै निकाल्नु सक्दैनौँ बुढो अलिकति पैसा लगायो धागो ल्याऊ सिलगढीबाट म त त्यही भनिदिन्छु साथीहरूलाई धागो ल्याऊ थुपाएर बनाऊ एक दिन हाम्रो सरकारले केही न केही मेलाहरू महोत्सवहरू खोलिदिनुहुन्छ त्यति बेला थुपारौँ न बेचौँ न सिजनमा होइन म चाहिँ त्यही भन्छु साथीहरूलाई अनि उनीहरूले राख्छ गर्छ दुईजना साथीहरूले चाहिँ गर्छ अनि अरू नानीहरूले चाहिँ गर्दैन अब उनीहरू चाहिँ ग्रुपमा चाहिँ छ तर उनीहरूले चाहिँ अब आफ्नो आफ्नो उनीहरूको घरसम्मलाई उनीहरूले टाइम पाउँदैन नगर्नेलाई टाइमै हुँदैन
0: इन्ट्रेस्ट हो
1: हामी चाहिँ अब होस् कि नहोस् तर हामीलाई यो बनाउनै पर्छ गर्नै पर्छ भन्ने हामीलाई चाहिँ मनमा त्यो पसेको छ त्यसले गर्दा चाहिँ हामी चाहिँ त्यो कन्टिन्यू हाम्रो चाहिँ राति होस् दिउँसो होस् अलिकति फुर्सद भयो भने ढाको डल्न पनि पार्छ त्यहाँदेखि अलिकति टाइम पायो भने काँटा र अहिलेको नेपाली टोपी चाहिँ फेरि हमेसा माग्छ मान्छेले नेपाली टोपी चाहिँ किन अब पहिलाको ट्रेडिसनल भएर होला पहिलाका बाजे बोजु बाउहरूले यो यस्तो चाहिएको छ मलाई खोइ ल्याइदिएन भन्ने उहाँले भन्नुहुन्छ त्यो त बनाउनै पर्छ
0: हजुर हजुर अब के तपाईँको साहित्यिक प्रोग्रामहरू हुन्छ अथवा कुनै कार्यक्रमहरू हुँदाखेरि होइन प्राय अब टोपीहरूको पनि होइन ट्रेडिसनल लगाएपछि टोपी पनि लाउने चलन छ जस्तो यहाँले भन्नुभयो नि अब समय छैन भन्ने चाहिँ मान्छेको मानसपटलमा त्यो सोचाइ मात्रै हो होइन अब अहिले मोबाइल हेर्नु बस्यो भने समय गएको थाहा हुँदैन मोबाइल हेर्नु छ भने चाहिँ जति काम सकेर पनि मोबाइल हेर्नु बस्नु सकिन्छ तर अब त्यही कामलाई चाहिँ यहाँले मजाले होइन मोबाइललाई नहेरेर चाहिँ यता धागो बोकेर सट्टै बनाउनु बस्नुभयो होइन यसले पनि अब ठुलो एउटा शिक्षा आउँछ अब अहिले समय छैन भन्नेलाई चाहिँ समय चाहिँ आफैले निकाल्नु पर्ने रहेछ निकाल्नु सक्यो भने सकिन्छ भन्ने अब यहाँ घरमा एक्लै हुनुहुन्छ र त्यो सबै गरिरहनु भएको छ जस्तो यहाँले अब ह्यान्डलुम ह्यान्डिक्राफ्ट सँगसँगै होइन घरमा अब सुँगुर कुखुराहरू पनि पालन गर्नु भएको छ भन्नुभयो यसको लागि चाहिँ अब यहाँले अघि नै भनिहाल्नु होइन जुन बिहानको समय तपाईँहरूले त्यसलाई दिनुहुन्छ र दिउँसोको समयमा यो सिलाइ बुनाइ गर्नुहुन्छ जस्तो बेलुकाको समयमा पनि गर्नुहुन्छ सिलाइ बुनाइ चाहिँ
1: हजुर टाइम पायो भने गर्छौँ
0: हजुर हजुर
1: कोही बेला चाहिँ अब हामी कतै सेवाहरू गयौँ भने चाहिँ भइँदैन राति पनि हामी एउटा टोपी चाहिँ सिद्धाएरै सक्छौँ
0: त्यो खालको लगनशील होइन त्यो खालको छ भने चाहिँ पक्कै पनि अब आफूलाई अगाडि बढाएर लान सकिन्छ भन्ने सोच आउँछ अब कतिजनाको हुन्छ नि भनाइ के छ भने अब यस्तो सिलाइ बुनाइ त यो त अब हुँदैन यो गरेर कहाँ हुन्छ भन्ने खालको हुन्छ नि तर यसलाई नै एउटा होइन भनिन्छ नि यसलाई नै व्यवसायको रूपमा कस्तो पाराले चाहिँ अझै मजाले लाने भनेर चाहिँ यहाँले अब एउटा उदाहरण दिनुभयो है. हामी कार्यक्रमको पनि अन्त्य अन्त्यतिर आइपुगेको कारणले गर्दा अन्त्यमा जति पनि रेडियो सुनिरहनु भएको श्रोताहरू हुनुहुन्छ नि, कृषक हुनुहुन्छ, दाजुभाइ दिदी बहिनी, उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ यो विषयमा, सिलाइ बुनाइलाई लिएर?
1: यसमा चाहिँ के भन्छु भने अब एउटा हामीले जुन चाहिँ काम चाहिँ गरेर आइराखेको छौँ है, यसलाई नै हामीले निरन्तर साथ दिउँ भने त्यो कामले नै हामीलाई साथ दिनुहुन्छ. अनि कतिले चाहिँ अब यसो भन्छ नि अब यो कामबाट कति के फाइदा हुन्छ र के चाहिँ गर्नु भन्ने खालको सोच लिएर गर्ने, एउटा चिज गरेर बनाएर त्यसलाई फ्यात्तै फ्याँकिहाल्यो भने त त्यसले त हामीलाई साथ दिँदैन. जब त्यसलाई चाहिँ अब बनाएर चाहिँ योले चाहिँ यस्तो गर्छु भनेर एउटा मनबाटै भित्रबाट निस्केर गर्नु सक्यौँ भने सबैले यो घरको दुःख आर्थिक अवस्थालाई चाहिँ नि पूरा गर्छ. अनि म चाहिँ यही भन्छु सबैजनालाई है, अहिलेको नानीहरू त झन् कस्तो छ, मोबाइल बिना हुँदैन है, तर मोबाइल नबोक्नेहरूले पनि अब राम्रो सोचेर एउटा काम चाहिँ टिपेर गर्यो भने चाहिँ त्यो कामले नै हामीलाई निरन्तर दिन्छ अनि यसले धेरै सहयोग पुर्याउँछ. अब अहिले चाहिँ यो जमाना छ मार्केटिङ, अहिले सरकारले पनि आजसम्म चाहिँ सपोर्ट गर्नै भएको छ. हामीले एउटा धन्दा यो आफ्नो हामीले थुप्रो किसिमको आइडिया कामहरू लगाएर गर्यो भने थुप्रै काम छ भनौँ भने आजसम्म छ, हामीले देख्दाखेरि काम बहुत छ. अन्त त्यस्तै एउटा काम अब सिलाइ बुनाइबाट पनि हुन्छ मान्छेलाई, किनभने डिजाइन हेरेर निकाल्यो भने अहिले कतिजना त हाम्रो यहाँ स्टलतिर आउनेहरू पहिला सुरु गर्नेहरू नानीहरूसँग छिन, उनीहरूले निरन्तर काम दिइरहेछ गरिरहेछ, उनीहरूले धन्दा गरिरहेछ. अब एक पोला धागोले 800 रुपियाँ छिनाउँछु भन्ने एउटा बहिनी छ है, कृष्णको यस्तो के जातिहरू डलहरू सानसानो बनाएर बिक्री गरिराखेको छ. अनि सानो काम पनि एउटा ध्यानै हो, ध्यान दिएर काम गरे भने जेबाट पनि हुन्छ. मलाई चाहिँ त्यस्तो लाग्छ, म अरू सबैलाई त्यही भन्छु है, नानीहरूले त्यसै बेकारमा मोबाइल हेरेर बस्नुभन्दा चाहिँ कामहरू गरेर आयो भने एउटा दिमाग त्यता डाइभर्ट गरेर काम गर्यो भने केही न केही उद्योग धन्दा गर्यो भने अहिलेको जमानामा फाइदै छ. अहिले त राम्रो छ हाम्रो सिक्किममा है, सरकारबाट पनि धेरै प्रकारको सहयोग छ. म त यही भन्न चाहन्छु, सहयोग दिएर अहिले लोनहरू पुरा दिएर अब त्यसै खेरो फाल्नुभन्दा चाहिँ एउटा काम लगाएर बिजनेसमा हामीले गर्नु सक्यौँ भने त्यसमै फाइदा छ. कसैको अब गाली खानु पर्दैन, आफ्नो खुसीले गर्नु पर्यो है.
0: यहाँले एकदमै महत्वपूर्ण कुरा राखिदिनु भयो. पक्कै पनि यो सन्देशले जति पनि रेडियो सुन्नु भएको श्रोतावर्गहरू अहिलेको युवा पिँढीहरूलाई केही न केही उहाँलाई जानकारी हुनु गयो भन्ने म आशा गर्छु चाहन्छु. र यहाँको यतिको व्यस्तता समय बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आकाशवाणी गान्तोकसम्म आएर यतिका महत्वपूर्ण जानकारी यहाँले राखिदिनु, यहाँलाई फेरि पनि धेरै धन्यवाद दिन चाहन्छु. श्रोता यतिन्जेल यहाँले सुनिरहनु भएको थियो तिन्जिर नाम्ची जिल्ला निवासी मार्था राणाज्यूसँगको कुराकानीलाई. र आजको कार्यक्रममा समेटेका कुराकानी यति नै. हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ. तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि बिदा दिनुहोस्. हवस् त, नमस्कार, शुभरात्री.

0: श्रोता अब सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। यस जानकारीको लगत्तैपछि 6:40, 45 अनि 50 मिनटमा यसै केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा सुन्नुहुनेछ। 6:55 प्रस्तुत हुनेछ हिन्दी भाषामा एक वार्ता। 7:05 मनोरञ्जन गराउनेछौ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। त्यसपछि 7:25 सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम अन्तर्गत एक वार्ता। 8:05 मनोरञ्जन गराउनेछौ कलाकार नुसरत फतेह अली खान र प्रीति सागरको स्वरमा केही मीठा गजलहरू। त्यस कार्यक्रमको लगत्तैपछि 8:30 लिएर आउनेछौ कुमार गन्धर्वद्वारा शास्त्रीय गायन। 8:45 अनि 45 मिनटमा आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:00 सोही केन्द्रबाट प्रस्तुत हुनेछ कार्यक्रम स्पटलाइट। त्यसपछि 9:30 प्रस्तुत हुनेछ कन्ट्रीवाइड इनसाइट। 10:00 यहाँहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी संगीतको कार्यक्रम अन्तर्गत विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर भने र यिनै कार्यक्रमहरूको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।

0: गत 30 मई देखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर रा समयमा नै बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोता यो सुन्नुहोस् भोलि बिहान प्रातकालीन अधिवेशन अन्तर्गत कार्यक्रमहरूको रूपरेखा। भोलि बिहान 6:30 बिहानी अधिवेशन प्रारम्भ हुनेछ मंगल ध्वनिबाट। 6:35 ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात सुन्नुहुनेछ। 6:55 अनि 7 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमशः संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 प्रस्तुत हुनेछ कार्यक्रम गान्धी कथा। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्नुहुनेछ नेपाली भाषामा समाचार। 7:35 लिएर आउनेछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। 8:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। त्यसको लगत्तै पछि 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा शिलङ केन्द्रबाट समप्रसार गरी अंग्रेजी भाषामा समाचार। 8:40 मनोरञ्जन गराउनेछौ गीतिमाला कार्यक्रम अन्तर्गत नेपाली आधुनिक गीतहरू सुनाएर। 9:02 लिएर आउनेछौ कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर भने। 9:30 लिएर आउनेछौ विभिन्न कलाकारहरूद्वारा सिक्किमे भुटिया भाषामा केही लोकगीत। 10:02 कार्यक्रम ताजे तरानी अन्तर्गत मनोरञ्जन गराउनेछौ केही आधुनिक हिन्दी फिल्मी गीतहरू सुनाएर। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रस्तुत हुनेछ दिल्ली एफएम गोल्डका कार्यक्रम। श्रोता यो थियो भोलि बिहान अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। सो पूरा भयो, हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहुनेछ नेपाली भाषामा प्रादेशिक समाचार।

0: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। सिक्किम सरकारले सार्वजनिक सेवा वितरण, पारिस्थितिक संरक्षण र प्राविधिक प्रगतिमा उदाहरणीय प्रदर्शनका लागि हालै नयाँ दिल्लीमा तीनवटा प्रतिष्ठित स्कच पुरस्कार जितेको छ। ई प्रशासन केन्द्र डीएसी गान्तोक र वन तथा पर्यावरण विभागले स्वर्ण पुरस्कार प्राप्त गरेका छन् भने सूचना प्रविधि विभागले डिजिटल नव प्रवर्तनका लागि शीर्ष सम्मान ल्याएको छ। पुरस्कारको औपचारिक वितरण शनिबार 20 जूनमा नयाँ दिल्लीको पीएचडी चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजमा भएको थियो। यो सम्मान विकसित भारतका लागि नियामक रूपरेखा भन्ने राष्ट्रिय विषयवस्तुमा केन्द्रित 108 स्कच शिखर सम्मेलनको क्रममा प्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय योग दिवस 2026 को अवसरमा राज्यपाल ओम प्रकाश माथुरले सिक्किम सरकारका आयुष विभागका मन्त्री जीटी ढुंगेलको उपस्थितिमा सिक्किम सरकारद्वारा विकसित दुई विशेष योग आधारित जनस्वास्थ्य संसाधनहरू, कार्यस्थलमा शारीरिक व मानसिक तनाव निवारणका लागि योग र क्यान्सर पीड़ित कल्याणका लागि योग शुरू गर्नुभएको छ। कार्यालय कल्याणका लागि योग लामो समयसम्म बसिरहनु, अत्यधिक स्क्रीन एक्सपोजर, खराब मुद्रा र कार्यस्थलको तनावको बढ़दो बोझलाई सम्बोधन गर्न तयार पारिएको हो, जसले कार्यबलको स्वास्थ्य, उत्पादकता र समग्र जीवनको गुणस्तरलाई बढ़दो रूपमा असर गर्छ। क्यान्सर पीड़ित कल्याणका लागि योग क्यान्सर उपचार भन्दा बाहिर जीवन बिताउने व्यक्तिहरूका लागि एक सहानुभूतिपूर्ण र सहयोगी कल्याण संसाधनको रूपमा विकसित गरिएको छ। व्यापक सार्वजनिक पहुँच सुनिश्चित गर्न र यी कल्याण अभ्यासहरू अपनाउन सहज बनाउन आयुष विभागले समर्पित भिडियो स्रोतहरू मार्फत दुवै प्रोटोकलहरू उपलब्ध गराएको छ। कैलाश मानसरोवर यात्रा 2026 को दोस्रो समूहले आज पूर्वी सिक्किमको नथुला सीमा पार गर्दै तिब्बतको पवित्र कैलाश पर्वत र मानसरोवर तालको यात्रा शुरू गर्यो। समूहमा दुई सम्पर्क अधिकारी, एक मेडिकल अधिकृत र चार सहयोगी कर्मचारीहरू लगायत 44 यात्रीहरू छन्। यो समूहले भारतभरका तीर्थयात्रीहरूको प्रतिनिधित्व गर्दछ। दोस्रो समूहमा 15 राज्य र केन्द्रशासित प्रदेशका 30 पुरूष र 17 महिला सहित छनौट भएका 47 यात्रीहरू छन्। नथुला मार्ग हुँदै यो यात्रालाई 20 जूनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले औपचारिक रूपमा झण्डा देखाएर शुभारम्भ गर्नुभएको थियो। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहको अध्यक्षतामा वस्त्र मन्त्रालयले 23 र 24 जून 2026मा नयाँ दिल्लीमा दुई दिने राष्ट्रिय वस्त्र शिखर सम्मेलनको आयोजना गरेको थियो। सिक्किमको तीन सदस्यीय प्रतिनिधिमण्डलले विश्व बजारका लागि वस्त्र 2030सम्ममा 100 अर्ब अमेरिकी डलर निर्यात हासिल गर्ने रणनीति शीर्षकमा शिखर सम्मेलनमा भाग लिएको थियो। टोलीको नेतृत्व सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सोले गर्नुभएको थियो। सत्रहरूमा भारतको कपड़ा निर्यात बढ़ाउनका लागि कार्ययोग्य सिफारिशहरू तयार पार्न उद्घाटन पूर्ण सत्र, प्राविधिक सत्र र समूहगत ब्रेकआउट सत्रहरू समावेश थिए। टेक्स रैम्स योजना अन्तर्गत सिक्किम सरकारको वस्त्र मन्त्रालय र वाणिज्य तथा उद्योग विभागसँग पनि एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। सोरेङ जिल्लाले आजको दिनसम्म विशेष गहन संशोधन 2026 अन्तर्गत गणना फर्महरूको 99% डिजिटलाइजेशन पार गरिसकेको छ। जिल्ला निर्वाचन अधिकारी सोरेङले जिल्लाका चार विधानसभा निर्वाचन क्षेत्रहरूमा वितरण गरिएका कुल गणना फर्महरूमध्ये हालसम्म 62,276 फर्महरू डिजिटलाइज गरिएको जानकारी दिए। सिक्किम फुटबल संघको तत्वावधानमा सिक्किमको फुटसल संघले हिजो जीएमसी फुटसल एरिनामा फुटसल लीग 2026 को उद्घाटन समारोह आयोजना गर्यो। अर्को चरणका खेलहरू 28 जून आइतबारका लागि तय गरिएको छ, जसमा बायुल एफसीले एसबीआई युनाइटेड एफसी सिक्किम र एएसडीईए ले टफीज एफसीको सामना गर्नेछ।
1: अरे नुमवोंग सुत गोंग तो गोमो ल्यांगजुंग सा सुत लोन सेनोंग ओ डेंगा रोंग मितलोम।

यस कार्यक्रमलाई अघि बढ़ाउने क्रममा यो अघिल्लो गीत लिएर आएका छौं गायक कलाकार अनमोल गुरूङको स्वरमा र यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ पुष्पा तामाङ र वहाँले यो गीत मार्तम निवासी आफ्नो साथीहरूलाई सुनाउन चाहनुभएको छ। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो प्रस्तुति लिएर आएका छौं कलाकार विपुल छेत्रीको स्वरमा रहेको यो गीत। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ प्रणय राई, र वहाँले यो गीत आकाशवाणीको सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

नेपाली अनुरोध संगीतको कार्यक्रमलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार उदित नारायण र आशा भोसलेको स्वरमा र यस गीतको निम्ति हामीलाई अनुरोध गर्नुभएको छ अन्वेषणा गुरूङले र उहाँले यो गीत आफ्नो साथी मैत्री तामाङलाई सुनाउन चाहनुभएको छ। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथै नेपाली अनुरोध संगीत कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार, केही क्षण प्रतीक्षा गर्नुहोला।

यो आकाशवाणी हो, राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्।

0: शुरूमा मुख्य समाचार। देशभर आज संविधान हत्या दिवस पालन। उपराष्ट्रपतिले आज राज्यसभाका नवनिर्वाचित र पुननिर्वाचित सदस्यहरूलाई गराउनुभयो शपथ ग्रहण। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा भयो शुरू। अनि भेनेजुएलामा 7.2 र 7.5 तीव्रताको लगातार भूकम्पले गर्दा आपतकालीन अवस्था घोषणा। अब समाचार विस्तारमा। आज संविधान हत्या दिवस मनाइन्दैछ। यस दिन 25 जून 1975 भारतको संविधानलाई कुल्चिएपछि के भयो भन्ने कुराको सम्झना गराउनुका साथै आपतकालबाट पीड़ित प्रत्येक व्यक्तिलाई श्रद्धांजलि पनि अर्पण गरिन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्य मान्यताको रक्षामा दृढतापूर्वक उभिएका सबैलाई श्रद्धांजलि अर्पण गर्नुभयो। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमा आपतकाल संविधानमाथि प्रत्यक्ष आक्रमण भएको र यसले नागरिक स्वतन्त्रताको निलम्बन, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने र राजनीतिक नेता, पत्रकार र सामाजिक कार्यकर्ताहरूको गिरफ्तारी पनि देखेको बताउनुभयो। यसका साथै उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले लेखेका कविताका पंक्तिहरू पनि सुनाउनुभयो।
1: जब आपातकालको एक वर्ष हो गया तो अटल जीले एक कविता लेखी और उन्होंने उस समय की मनस्थिति का वर्णन अपनी कविता में किया है। झुलसाता जेठ मास शरद चांदनी उदार, झुलसाता जेठ मास शरद चांदनी उदार, सिसकी भरते सावन का अंतर्गत रीत गया, एक बरस बीत गया।
2: सीख चौ में सिमटा जग किंतु विकल प्राण बिहग, धरती से अंबर तक बुझा मुक्ति गीत गया, एक बरस गया, एक बरस।
0: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा सैन्य इन्जिनियर सेवाका अधिकारी प्रशिक्षार्थीहरूसँग भेट गर्नुभयो। राष्ट्रपतिले सैनिक, नाविक र वायु योद्धाहरूले राष्ट्रको रक्षा गर्ने आफ्नो कर्तव्य प्रभावकारी र कुशलतापूर्वक पूरा गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्न सैन्य इन्जिनियर सेवाका अधिकारीहरूको सीप, समर्पण र कड़ा परिश्रम आधारभूत रहेको बताउनुभयो। उहाँले उनीहरूको प्रयासले बलियो र सुरक्षित भारतमा मात्र नभई स्वच्छ, हरियो र दिगो भारतमा पनि योगदान पुर्याउनु पर्छ भन्नुभयो। उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनले आज संसद भवनमा राज्यसभाका नवनिर्वाचित र पुनः नवनिर्वाचित 10 सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो। सदस्यहरूमा तेलुगु देशम पार्टीका सना सतीश बाबु, विजय चिन्ता कायला र बास्यम रामकृष्ण र जनसेना पार्टीका लिंगामनेनी रमेश रहेका छन्। सदस्यहरू सबै आन्ध्र प्रदेशका हुन्। राज्यसभा अध्यक्षले अरूणाचल प्रदेशबाट भाजपाका ताई तगक, ओडिशाबाट भाजपाका देव श्री सामन्त राय, तमिलनाडुबाट कंग्रेसका प्रवीण चक्रवर्ती र गुजरातबाट भाजपाका राजेश परमानन्द शुक्लालाई पनि शपथ ग्रहण गराउनुभयो। झारखण्ड मुक्ति मोर्चाका वैद्यनाथ राम र झारखण्डबाट निर्वाचित स्वतन्त्र सदस्य परिमल नाथवानीले पनि शपथ ग्रहण गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज लन्डनमा भारत ग्लोबल फोरम यूके इण्डिया हप्तालाई सम्बोधन गर्दै बेलायतसँगको स्वतन्त्र व्यापार सम्झौता भारतले अहिलेसम्म गरेको सबैभन्दा व्यापक सम्झौता भएको बताउनुभयो। उहाँले जुलाई 15 लागू हुने भारत बेलायत व्यापक आर्थिक तथा व्यापार सम्झौताको कार्यान्वयनको लागि दुवै देशको तयारीको समीक्षा गर्न 3 दिने भ्रमणमा बेलायत पुग्नु भएको हो। 2 दिने ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा शुरू भएको छ। बैठकमा केन्द्रीय ऊर्जा मन्त्री मनोहर लाल खट्टरले आर्थिक वृद्धि, सामाजिक प्रगति र मानव विकासको लागि ऊर्जा महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विकास र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न किफायती, भरपर्दो र दिगो ऊर्जा आवश्यक रहेको र भविष्यका लागि तयार ऊर्जा क्षेत्र निर्माण गर्न भारतले आफ्नो नवीकरणीय ऊर्जा क्षमता, स्मार्ट ग्रिड पूर्वाधार र ऊर्जा भण्डारण प्रणालीहरू द्रुत गतिमा विस्तार गरिरहेको बताउनुभयो। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक भोलिसम्म जारी रहनेछ। छलफल ऊर्जा सुरक्षा र दिगोपन, ऊर्जा पहुँच र समानता र नव प्रवर्तन जस्ता क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्नमा केन्द्रित छ।
3: फ्यूचर एनर्जी सिस्टम्स मस्ट बैलेंस।
4: भविष्य की ऊर्जा प्रणालियों में स्थिरता और विश्वसनीयता के बीच संतुलन होना चाहिए। भारत ऊर्जा क्षेत्र की पूरी श्रृंखला में बड़े पैमाने पर निवेश कर रहा है। अब तक 6 करोड़ से अधिक स्मार्ट मीटर लगाए जा चुके हैं और आने वाले वर्षों में यह बदलाव और बड़े स्तर पर जारी रहेगा।
3: ट्रांसफॉर्मेशन विल कंटिन्यू एट स्केल।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले आज वाराणसी उत्तर प्रदेशको लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो इजी कनेक्ट उडानको उद्घाटन गर्नुभयो। दिल्ली हुँदै वाराणसीलाई विश्वसँग जोड्ने पहिलो हब र स्पोक उडानको उद्देश्य भारतको कुना कुनालाई विश्वसँग जोड्नु हो। मन्त्रीले यस अवसरमा नयाँ हब र स्पोक मोडलले नागरिकहरूको यात्रा गर्ने तरिकामा ठूलो परिवर्तनको लागि मार्ग प्रशस्त गर्दछ भनेर भन्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले दक्षिण कोरियामा शान्ति र समृद्धिका लागि जेजु फोरम 2026लाई सम्बोधन गर्दै विश्वले सामाजिक सञ्जाल युगमा बढ़दो हतियारीकरण र उच्च जोखिमयुक्त राजनीति देखिरहेको बताउनुभयो। मन्त्रीले कोविड 19, आतंकवादका कार्यहरू वा चरम जलवायु घटनाहरूको प्रभाव जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको र

0: एक सहयोगी विश्व व्यवस्थालाई बढ़ावा दिन भारतको पुरानो दर्शन वसुधैव कुटुम्बकमलाई एक मार्गदर्शक सिद्धान्तको रूपमा लिन आग्रह गर्नुभयो।
1: The global south should be enabled.
2: वैश्विक दक्षिण को अधिक क्षमता और अधिक अवसर दिए जाने चाहिए। इससे वैश्विक विकास के नए अवसर पैदा होंगे और साझा प्रयासों से पूरी दुनिया को लाभ मिलेगा। हम केवल कुछ देशों पर नियमों और मानकों को बनाए रखने के लिए निर्भर नहीं रह सकते। दुनिया को अपने भविष्य पर अधिक नियंत्रण रखना होगा।
0: कोलकातामा तारातलार दुर्घटनामा मृत्यु हुनेको संख्या 9 पुगेको छ। घटनापछि 29 जनालाई अस्पताल ल्याएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यसभाका घटनाका दोषीहरूलाई कानूनको कठघारामा ल्याउने बताउनुभयो। उहाँले दुर्घटनामा मृत्यु भएकाहरूका आफन्तलाई 10 लाख रूपियाँ र घाइतेहरूलाई 1 लाख रूपियाँ दिने घोषणा गर्नुभएको छ। यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रत्येक मृतकका आफन्तलाई 2 लाख रूपियाँ र घाइतेहरूलाई 50,000 रूपियाँको अनुग्रह भुक्तानीको घोषणा गर्नुभएको छ। यसैबीच घटनाको अनुसन्धान गर्न एसआईटी गठन गरिएको छ र हालसम्म 5 जनालाई पक्राउ गरिएको छ। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आज बिहान 7.2 र 7.5 तीव्रताको लगातार भूकम्प गएपछि देशमा आपतकालीन अवस्था घोषणा गर्नुभएको छ। शक्तिशाली भूकम्पको श्रृंखलामा 164 जनाको मृत्यु भएको र 971 भन्दा बढ़ी घाइते भएका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा आएको गम्भीर भूकम्पबाट भएको विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। फीफा विश्वकपमा समूह ई को खेलमा कुराकाउले आइवेरी कोस्टसँग खेल्नेछ भने अमेरिकाको पूर्वी रदरफोर्डमा इक्वेडरले जर्मनीसँग खेल्नेछ। दुवै खेल भारतीय समयअनुसार बिहान 1:30 बजे शुरू हुनेछ। पछि जापानले समूह एफ को खेलमा स्वीडेनसँग र टुनिसियाले नेदरल्याण्डसँग खेल्नेछ। दुवै खेल भारतीय समयअनुसार बिहान 4:30 बजे हुनेछ। यसअघि दक्षिण अफ्रिकाले आज बिहान दक्षिण कोरियामाथि 1-0 जीत हासिल गर्दै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। देशभर आज संविधान हत्या दिवस पालन। उपराष्ट्रपतिले आज राज्यसभाका नवनिर्वाचित र पुनः निर्वाचित सदस्यहरूलाई गराउनुभयो शपथ ग्रहण। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा भयो शुरू। अनि भेनेजुएलामा 7.2 र 7.5 तीव्रताको लगातार भूकम्पले गर्दा आपतकालीन अवस्था घोषणा। आकाशवाणीबाट समाचार पूरा भयो।
3: Good evening, dear listeners. This is Akashwani Gangtok and you are tuned into Western Music Program, medium wave 213.67 meters corresponding to 1404 kilohertz. You can also tune into FM Kanchanjanga at 103 megahertz and news on AIR mobile app. This is your host, Mailmit Lepcha, and I welcome you all to tonight's special program as we observe the eve of the International Day Against Drug Abuse and Illicit Trafficking. We come together to spread a simple but powerful message: drugs kill dreams, not pain. Every dreams begin with hope, whether it's becoming a teacher, an artist, a doctor, an athlete, or simply living a happy, peaceful, and healthy life. Yet substance abuse continues to steal opportunities, damage relationships, and affect countless lives around the world. Tonight, through music and reflection, we will celebrate resilience, courage, and the strength to choose a healthier path. Let's begin with a song that reminds us that every person has the power to rise above challenges and keep moving forward. Here is Unstoppable by Sia.

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार अहिले 8:05 भइसकेको छ र अब समय भएको छ कार्यक्रम गीत गजलको। कार्यक्रममा आज हामी लिएर आएका छौं कलाकार नुसरत फतेह अली खान अनि प्रीति सागरको स्वरमा केही गीतहरू। त श्रोता, मनोरञ्जन गरौं नुसरत फतेह अली खानको स्वरमा यो पहिलो गीत।

तश्रोता कार्यक्रम गीत गजल अन्तर्गत लिएर आएका छौं यो अन्तिम प्रस्तुति कलाकार नुसरत फतेह अली खानको स्वरमा।

0: हवस्त श्रोता, यसै गीतको साथमा कार्यक्रम गीत गजलको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो स्टुडियोको घड़ी अनुसार 8:30 भइसकेको छ। अब प्रस्तुत छ कार्यक्रम सुर संसार अन्तर्गत कलाकार कुमार गन्धर्वको आवाजमा शास्त्रीय गायन।

Ha ha ha.

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कलाकार कुमार गन्धर्वद्वारा शास्त्रीय गायन। अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिरहेको छ र अब यहाँहरूलाई मनोरञ्जन गराउनेछौं विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मी गीतहरू सुनाएर। त श्रोता, सुनौ यो पहिलो गीत गायक कलाकार अलका याग्निक र उदित नारायणको आवाजमा फिल्म कुछ कुछ है बाटा।

श्रोता, प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म कुछ कुछ होता है बाट कलाकार अलका याग्निक र उदित नारायणको आवाजमा। आउनुहोस् श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत फिल्म जुलीबाट कलाकार लता मंगेशकरको आवाजमा।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत लिएर आएका छौं कलाकार श्रेया घोषालको आवाजमा फिल्म जब वी मेटबाट। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार बाबुल सुप्रियो र अल्का याग्निकको आवाजमा फिल्म अक्टोबरबाट, त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुनै लागेको छ र यसैको साथमा आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।